0: पाँचै वर्षमा विवाह गरिदिनु भयो, रहर पुगेन मलाई। सातै वर्ष लाग्यो घर पठाइदिनु भयो, पछ्यौरीको झुल झुलै। सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँछिन् ठुल ठुलाई। कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर, भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा। तेरा माइती पनि देखेको छु मैले, खान्छन् भुटेको मकै, त्यही गुन्द्री ओढ्छन् त्यही गुन्द्री ओछ्याउँछन्, सुत्छन् निर्लामा भोकाई। छन् यस्तै ससुरा मेरा माई तिनी, पुग्दैन हजुरको जोडा। हजुरको छोरी त विवाह गरिदिँदा, बाँधेनुस हाती रथ घोडा। राजाको कुलमा जन्म हुन गयो, विवाह नहुने भयो। यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको, फुल झैँ जवन गयो। कुन चाहिँ मरतले गरिदिन्छ निसापा, कुन दैव दिन्छन् पति। सङ्कोचन सङ्गिनी सबै चलि गए, मन रुन्छ मेरै अति।
1: हजुर यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी, दिउँ बाका सलै माइले मेरी माया कि डोरी। नदिँदा पनि दिउँ कसलाई भनी मन बोली, लाग्दैन निन्द्रै राति। भोलिको दिन मनमाउनु पर्छ मैले, बर्जा झै पिटी छाती। कन्यादान दिवस सानु भयो, धर्म परहात्रै रह्यो। सोगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई, बाली बितेरै गयो। फुल फुल्यो नजरी सबै बनावरी, घाम लाग्यो सैरी खोला। एक बारको जुनीमा कठै मेरो बुबा, माया नमार्नु होला। बुबाको घरमाथि ठुलो नेवल पाती, त्यो भन्दा ठुलो टुनी। छोरीको कर्जा नखानु बुबाले, पाप लाग्छ सातै जुनी। वरुणमा पुत्र किनि ल्याए घरमा, मन्त्रीहरूले जसै गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसै। ए वर्मा पुत्र बेदार बेसरी, यो यज्ञ खमा महा। लागे बालका थरा थरा कामना, अतन्त डले ता।
2: मेरो नाम तुलसी थापा, कालीपोखरी वडा नम्बर 8 कान्छो गाविस हो। नमस्कार सबैलाई।
3: नमस्कार, मेरो नाम अमिका खरेल, वडा नम्बर 8 कान्छो गाउँपालिका।

पत्नी शीलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाई सजिला माता पिता सन्मुख आमदानी धनमा र चाहिँ मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण।

नारायणा आयु छिन्दा हुँदैछ रात दिउँसो हप्ता र महिना पनि थाई हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

0: कथा चले मकन जाओ डे ईश्वरा गरी जानते म घर का धान सब चली हेदाई मत गरी परे देखते सूर्य र चन्द्रमा सरी बहु सुन्दर मोरा पनि यो जीव डगमग गर्दथ्यो मदन काई जसले भरी सन्सनी वृन्दावन मधुमालती कि फुल चाहिँ जोबन्त मेरो गयो राजैका कुलमा जन्म हुन गई विवाह नहुने भयो साथैका सँगिनी सबै चली गए मन रुन्छ मेरो अति कौनै मर्दनले निसाब गरिदेला कुन्दै बजेला पति।
1: नमस्कार, म घनश्याम ओली दिगु गाउँपालिका वडा नम्बर 4 गाउँघरमा चाहिँ केदारनाथ ओली भन्छन्। मैले चाहिँ श्लोक लिएर आएको छु। पत्नी पुत्र र पुत्र र कुटुम्ब सम्पत्तिमा चिन्ता छ रात दिन कसो गरी आई

हो त्यसमा काम दिने कृतन गराउन श्री रामको पर्थ्यो बस्नु त ब्रह्मचार्य व्रतमा सेवा गुरुको गरी।

मता पर्थ्यो गर्नु सेवा अतिथिको सेवा म गृहस्थी हुँदा तु यादै गरिएन मोहवशले अहिले पछुतो भयो अहिले बल घट्यो हात गोडा रह्यो अब पो बिहाल भयो पर्थ्यो ज्ञान खोजी खोजी गरनु सत्सङ्ग वेदान्तले बाँदर झैँ कुदिरहन्छ म

0: तोदेला हास्तै गयो बुढो भई सबै कुरा कुरा बस्यो मलाई साथ कसले दियो अब यो सारा व्यवहार छाडी बनमा बस्ने गरी जाउँ भने अन्नमै प्राण रहन्छ कलीमा छोट्ला भन्ने डर हुने त्यसैले घरमै बसेर पनि म आत्मा सुधार्छु भने रातो दिन हरिनाम जपे जपे होला कि भन्ने आशा भने यो चिन्तामणि हो मनोरथ दिने वैकुण्ठको साँगु हो नौका हो अब भवसिन्धु अमृत हो सम्पूर्ण ब्रह्माण्डको
1: नन्दलाल गिरी सन्यासी हुँ यो भजन राख्न मन छ भजनारायण भजनारा

0: ध्यान गए पति पत्नी डरथे थर थर कान्दै पर पर सरथे भजनारायण भजनारायण भज हरि राम। कति मुडिँदैछन् कति रङ्गिँदैछन् कति लट्टाका प्रेमी हुँदैछन् तर छन् ज्ञान बिना सब अन्धा बुढी माथि कथ सबैको धन्दा भजनारायण भजनारायण भज हरि राम। गीता अलिकति जो पढि लिन्छन् अलिकति गङ्गा जल निलिदिन्छन् प्रभुको पूजन जो जन गर्लन् किन तीमका वशमा पर्लन् भजनारायण भजनारायण भज हरि राम। देह विचार गली गयो सारा लौरो भू पर शरण सहारा केश फुलेका दाँत झरेका सब छन् आशै तर्फ गिरेका। खेल्दै बिति गयो बाल्य अवस्था तरुणैतिर गयो तरुण अवस्था वृद्ध भएपछि चिन्ता लेला हरिकन भजने कुन हो भेला भजनारायण भजनारायण भज हरि राम। अनि पनि जन्मिनु अनि पनि मर्नु अनि पनि गर्वतिर गई पर्नु अब त प्रभुजी पार लगाऊ यो भवसागरबाट उठाऊ। अनि उही दिउँसो रात र हप्ता पक्ष र तिथि ऋतु बार घुम्ता महिनै नै र वर्ष उनै छन् आयु कत्रन कैती उनै हुन् भजनारायण भजनारायण सज्जन हो। जो भन सकिँदा काम छ ठट्टा पानी सुकेपछि पोखरी धुट्टा धन सकिएपछि जान बिरान तत्त्व बुझेपछि संसार हिटुना भजनारायण भजनारायण भजयम। हितमित सुत जन तन धन नारी गोठर खेत पशु घर बारी सबै जाइका ताई रहनेछन् तिमी कन ए मैले खेती लिनेछन् भजनारायण भजनारायण भज हरि राम। कसले यो जगमा मकन पठायो कति दिन बाँच्न छ जानु कता हो मनमा गुण यति बात गहिरो यो सब चौचके सपन सरी हो भजनारायण भज हरि राम। विष्णु सहस्र गीता गाऊ प्रभुका पदतिर ध्यान लगाऊ सज्जन सङ्गतिर मन देऊ दुखी जनका दुख हरि लेऊ भजनारायण भजनारायण भज हरि राम। जब तक तनमा प्राण रहन्छ तब तक घरमा शोधनी गर्छन् प्राण गएपछि पत्नी डर्छे थर थर कान्दै पर पर सर्छे भजनारायण भज हरि राम। चञ्चल मनका बेग थमाऊ निश्चय सुखमा फस्न नजाऊ कामै क्रोध र लोभ हटाऊ ज्ञान र भक्तिले वैराग्य बढाऊ। सुखका खातिर भोग गरिन्छ भोग पछि पछि रोग भरिन्छ न त गरी खान्छ न त मरि जान्छ तर पनि पाप यतिर मन लान्छ भजनारायण भजनारायण भज हरि राम। गङ्गा सागर काँसी घुम्छन् अहना व्रत अहनान र दान व्रत कति गर्छन् ज्ञान बिना सय जन्म गुजारन्
1: सारै बाबु चत्रुमुखै अति कठोर श्रेणी पयो दर्पणी धारण गर्नुहुने म पर्दछु शरण मङ्गल दिनुहोस् भनी। मयूरका रङ जस्ता अति असल बाला छन् ती करमा अधिकी खुल्न्या नुपुर मणि जडित पाऊ परमा प्रभाव लक्ष्मी काझै गरिकन त घुम्न्या गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा। चार बाउ बिचमा छ पात्र र कमाल घण्टा र चक्रै धनु लम्मा हात विषे छ पास अति असल सोभाए मान्क्या भनु कुण्डल कान विषे खजी छ सुनका हिराहरू लाल जडी शोभा गर्नु हुने जग जननीको माग्छु दयायो घडी। कपालमा केश बन्धन मकुट पनि धर्ने अति असल शशील जित गर्ने मुख कमलको सुन्दर सकल अति लामो चुल्ठो सरपसरी झुल्ने जगनमा लगाए को सिक्री जुनु जुनु गर्ने गगनमा अगाडी सागर को मथन गर्दा बाँसु किसरी लपेटन्ना मन्दर झै जगन सुन कि सिक्री अकबरी बडो शोभा गर्ने झलमल भई त्यही जगनमा हजुर को हे दुर्गे स्वरूप पनि ध्यान गर्छु मनमा ध्वजा धर्ना चन्दर मजुर पनि जसका उपरीमा कुमारी रुधारी रैकन

0: छु मातर म पनि परि तिम्रा शरणमा त्रिलोको रोग जस्तो असुर महिषासुर हुन गयो दया तिन लोकमाथि धरिकन त मारिदिनुभयो उसै माफी कि मेरा उपर पनि दुर्गे धरि दया सहजमा दुख छुटलान यदि मकन मंगल दिनुभया जया भन्छन् सबले विजय पनि नाम हो हजुरको भगतका खातिरमा छ्या गरिदिने सब असुरको
1: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
2: होइन साइला दाई के बिग्रियो खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त
1: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
2: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
1: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
3: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
4: आया, आया।
2: होइन ए हजुरआमा के भयो आइया आइया भन्दै हुनुहुन्छ त सन्चो छैन कि के हो
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु बसे उठ्न सकिँदैन उठे बस्न सकिँदैन कहिले हात गोडा दुख्छन् कहिले ज्यान पुरै दुख्छ कहिले रमरम र झमझम हुन्छ अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन
2: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न
4: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ हजुर विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क नम्बर 9844124235 र 01431447 विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ

0: घुमे मंदिर को दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमि मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906486। भूमे मन्दिर कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा।
1: हार्दिक निमन्त्रणा।
2: दोलखा जिल्ला विमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होव मेगु सिंखाम ध्येव चेनमा पुगोस् भनी र फब चेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजी छेलिङ गुम्बाको लामा गुरूहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहुलीबाट घेव सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानी आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु हार्दिक आमन्त्रणा गर्दछौ।
1: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तामाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रविना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा। घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा। घेवा हुने मिति 27 गते शुरू भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026। हार्दिक निमन्त्रणा।
2: दोलखा जिल्ला गौरी शङ्कर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूर्यमाया तामाङ ख्युङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहित भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21औं पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होव मेगु सिंघाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपद्म सम्भवले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्टमित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम र छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्मी तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाइँहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण छुङबा परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते शुरू भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60। बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
3: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
1: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठिक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
3: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोताबीचमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौ कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौ। कार्यक्रममा राशिफल अंश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौ। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौ। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मन राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति हो श्री ब्रह्म ज्ञान अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल आश्विन शुक्ल पक्ष सन् 2026 अक्टोबर 11 तारिक आश्विन 25 गते आइतबार पर्वत तिथि आज घट स्थापनाको दिन हो। अब नवरात्र शुरू भयो। दक्षिणायण शरद ऋतु रौद्र नाम सम्बत शरद चित्र नक्षत्र पद्मजो कन्या राशिका दक्षिणमा काला चन्द्रमा छन्। सायद गर्दा कष्ट भने आजका जोगिनी पूर्वमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पाए। आजका दिन 28:59 पलेका छन्। उदय 6:02 अस्त 17:37 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ। व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ। सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनु राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्ने छ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीपुर चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।

0: भर गरे सीमा ठक्का टुका हुन सक्छ, चोट पर्न लाग्न सक्छ, होसियार गर्नुहोस् राम्रो हुनेछ। लाङ्लो गाईगोरुको मिठो लाजु लासा देखिएको छ, सही कुरा राम्रै हुनेछ। टाटलो बाघहरूको मिठो लाजु सोक्सा देखिएको छ, धर्मको तिथि धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ। ढुकलो गरु यही लो बिरालो बोर्कुको मिठो लाजु सोक्सा देखिएको छ, धर्मको तिथि धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ। ढुकलो गरुल बोर्कुको मिठो लाजु राम्रो देखिएको छ, सही कुरा राम्रै हुनेछ। ढुल्लो नागहरूको मिठो लाजु राम्रो देखिएको छ, कुनै पनि बित्न पारा छैन, आयोजन राम्रै हुनेछ।
1: कालो घोडा वर्गको मित्र लाज राम्रो, यहाँले गरेको गर्न खोजेको काम सफल देखिन्छ। लुग्लो भेड वर्गको मित्रलाई पनि आज राम्रो देखेको छ, तपाईँले कुनै त्यस्तो अप्ठ्यारो विघ्न बाधा भोग्नु नपर्ने देखेको छ। केलो बाँदर वर्गको मित्रलाई आज राम्रो, तपाईँले पनि के काम गर्दै हुनुहुन्छ र के काम गर्नु खोजेको छ त्यसलाई अगाडि बढायो भने राम्रो हुनेछ। झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो देखेको छ, यहाँले पनि गरिराख्नु भएको कामहरू अत्यन्त सफल प्राप्त हुनेछ। खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो देखेको छ, तपाईँले पनि गर्नु खोजेको र गरिराख्नु भएको कामहरू अत्यन्त सफल भएर जानेछ। फक्लो बदल वर्गको मित्रलाई आज सिसा सामान्य दिन, टाढा यात्रा, आर्थिक कारोबार, व्यापार व्यवसायहरू त्यति राम्रो फैलिँदैन र तपाईँलाई केही अप्ठ्यारो पर्न सक्छ, त्यस कारणले अलि होसियार गर्यो भने मात्र राम्रो हुने बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
2: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ। श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं, हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं। छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भएर आएको छ, यस कुराको हेक्का राखौं। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरौं। राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछौ। श्रोता आज शनिबार पनि सदा चाहिँ रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ। 5 देखि 5:15 रेडियो शुभारम्भ सुनिसक्नुभयो। 5:15 देखि 5:30 स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सैरुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। 10 बजेदेखि 10:05 थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11:30 देखि 12 बजेसम्म हिन्दी गीतहरू, 12:30 देखि 1 बजेसम्म लोक दोहोरी गीतहरू, 1:30 देखि 2 बजेसम्म चलचित्रका गीत, 2:30 देखि 2:15 सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोक दोहोरी गीतहरू, 4 बजेदेखि 4:15 सैलुङ समाचार सुन्न सक्नुहुनेछ। चार पन्ध्रदेखि पाँच बजेसम्म लोकबाप गीतहरू सुन्न सक्नुहुनेछ। पाँच बजेदेखि छ बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। छ बजेदेखि 36 सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 36 37 इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 37 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 9:15 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 9:15 10 बजेसम्म फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्।
3: श्रोताबिन्द, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

नारायण वै परशुराम त्यसरी भन्न खेर हो सत्रजिता महाराज भन्न लागे ईश्वर जे माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईँलाई सुनाइसकेका छौं। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीजो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारथीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो काल जय स्वर दोलखा कालिन्चो गाउँपालिका वडा नम्बर 9 श्रेष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू, यस्ता कला अनुभव बिस्तारै बिस्तारै लोप हुन लागेका छन्। तसर्थ संरक्षण स्वरूप हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका छौं। गाउँको आफ्नै लोक संस्कृति हुन्छ, संस्कृतिको छुट्टै पहिचान, महत्व र कार्य हुन्छ। आवश्यकता, भौगोलिक अवस्था, जाति, बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिभै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्रोत तपाईँलाई थाहा छ।
1: सुनाइको बोलाउँछ वंशीहरूको सिंह बाँचे पछि श्री शान्त भएर जान्छ पछि जो आओस् कुमार कसी सुन्दर सा।

Hajarayoni bhaye sharina.

0: सुनौ बिहानी में हमी राशि फलाम रेडियो सैलू बा प्रसारण होने कार्यक्रम का झलक लोक संस्कृति में आधारित दुर्खा को भेग भूगोल में रहकर दृष्टजन को मुखार बिंदु प्रकट भैया आवाज संप्रेषण करी लोक संस्कृति में धनी छ। लोक संस्कृति को छुट्टे पहचान महत्व संसारक धनी देश नेपाल हो। लोक संस्कृति को दृष्टिकोण ने हेने हो तर पछिल्लो समय लोक संस्कृति में निराशा बढ़ते गये पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृति को आफ्नो मौलिकता छ यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि शहर तथा विदेशमा बस्ने गरेका छन्। यस कारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्ने गरेको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौं। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौं। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौं। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जस मौलिकता छ भजन कीर्तनका पारखी हुनुहुन्छ। हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौं। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौं। नमस्कार।
1: आज बज्न गएको प्राविधिक गडबडीको कारण आज असोज 25 गतेको राशिफल भए तापनि आज असोज 24 गते औंसी तिथि तथा आज 16 सराफ सकिने दिन भएकोले श्रोताहरू सामु पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौं।
2: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
3: दुलखाको कालिंचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
2: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589970 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकोट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
2: ए माइला गुरुजी।
3: हजुर साहब,
2: लाइसेन्स निकाल्नु न त गुरु।
3: लाइसेन्स ला, लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
2: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा विजय। राज्यको संवेदनशील सूचना अधिकृत व्यक्ति मार्फत सुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाललाई सरकारद्वारा बर्खास्त। र चाडपर्व नजिकीसँगै दोलखामा बजार अनुगमन तीव्र।

0: The Rising Star.
1: Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

अब समाचार विस्तारमा नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। आज बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ। सभापतिकारका उम्मेद्वार श्यामकृष्ण खड्गेले 375 मत प्राप्त गर्नुभएको हो। 54 मत बदर भएको निर्वाचन समितिले जनाएको छ। पार्टी सभापति सहित केन्द्रीय कार्य समिति चयनको लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिनुभएको छ।

दाहाललाई निलम्बन गरी छानबिन अघि बढ़ाएको थियो। सशस्त्र प्रहरी नियमावली 2072 नियम 113 सेवाबाट हटाउने तथा बर्खास्तसम्मको विभागीय सजायको व्यवस्था छ। नियम 115 अनुसार एआईजीलाई विभागीय सजाय दिने अधिकारी मन्त्री हुने व्यवस्था रहेको छ। यस्तो निर्णय विरूद्ध नेपाल सरकार मन्त्री परिषदमा पुनरावेदन गर्न सकिने प्रावधान समेत रहेको छ।

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। पदाधिकारीहरूको मतगणना भने भइरहेको छ। सभापति बाहेकका पदाधिकारीहरूको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ। मुक्त मतगणनाको मतपरिणाम आजै दिउँसो आउने बताइएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना शुरू गर्ने साम कटुवालका अनुसार उपसभापति महामन्त्रीका उम्मेद्वारहरूलाई दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलको लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना शुरू हुने बताइएको छ। 15 महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो। लगत्तै राति अबेरबाट काठमाण्डुको राष्ट्रिय सभागृहमा भएको मतगणनामा सभापति थापाले 6584 मत प्राप्त गरी विजय हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ सहित 7 जिल्लामा भारी वर्षा मापन भएको छ भने धेरै जिल्लामा मध्यम वर्षा मापन भएको छ। महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै कास्कीको घलेखर्का स्टेशनमा 73.8 मिलिमिटर वर्षा मापन भएको छ। यो भारी वर्षा हो। 24 घण्टाको अवधिमा 50 देखि 100 मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ। यस्तै दार्चुलाको धारपानीमा 64.3, संखुवा सभाको चैनपुर पूर्वको केन्द्रमा 62.8, सर्लाहीको नवलपुरमा 61.2 र मानुसामारा केन्द्रमा 53.4, काठमाडौँको कलंकीमा 51.2, सिन्धुपाल्चोकको बौनीपाटी र काभ्रेको रोशी केन्द्रमा 50.4

0: ठेकुमार बुढाथोकी, सचिव सुरज बुढाथोकी, श्री ढिका देवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका वडा नम्बर 7 सिपका सुनखानी दोलखा।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: अब विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। जिल्ला हुलाक कार्यालय दोलखाले 152 हुलाक दिवस साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जिल्ला हुलाक कार्यालय दोलखाको आयोजना भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष उद्धव प्रसाद पोखरेललाई सम्मान गरिएको छ। लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएको पोखरेललाई हुलाक दिवसको अवसरमा सम्मान गरिएको हो। कार्यालय प्रमुख गणेश नेउपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कडेल, सम्मानित हुनुभएको पत्रकार पोखरेल लगायतले हुलाक कार्यालयले राहदानी वितरणमा सहजीकरण गर्नुको साथै चिठी पत्र आदान प्रदान लगायतका सेवा निरन्तर दिँदै आएको बताउनु भएको थियो। दिवसको अवसरमा निवृत्त कर्मचारी तथा ब्याडमिन्टन प्रतियोगितामा सफल कर्मचारी खेलाड़ीलाई समेत सम्मान गरिएको कार्यालयका नायब सुब्बा लेखनाथ चौलागाईले जानकारी दिनुभयो। हुलाक दिवसको अवसरमा संचार कर्मीसँग अन्तर्क्रिया कार्यक्रम, कार्यालय परिसर सरसफाई, ब्याडमिन्टन प्रतियोगिता तथा संचार कर्मी सम्मान लगायतका कार्यक्रम गरेको कार्यालयले जनाएको छ। दोलखामा मतदाताको संख्या 173,000 भन्दा बढ़ी पुगेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ। जिल्लामा हालसम्म 173,295 मतदाताको संख्या पुगेको निर्वाचन कार्यालय दोलखाले जनाएको हो। जिल्लामा गत फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा 170,321 मतदाता रहेकोमा निर्वाचनपछि जिल्लामा 2,974 जना मतदाता थपिनु भएको हो। जिल्लामा 2078 सालको जनगणना अनुसार जनसंख्या 172,767 रहेको छ। चाडपर्व नजिकैसँगै दोलखामा बजार अनुगमन तीव्र पारिएको छ। बजार अनुगमन टोलीले जिरी बजारमा अनुगमन गर्दै खाद्य तथा उपभोग्य वस्तुको मूल्य गुणस्तर, म्याद र व्यवसाय सञ्चालनको अवस्थाबारे निरीक्षण गरेको छ। टोलीले पसलमा बिक्रीका लागि राखिएका वस्तुको म्याद, मूल्य सूची, गुणस्तर तथा व्यवसायले प्रचलित मापदण्ड पालन गरे नगरेको जाँच गरेको थियो। म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री रोक्न पनि व्यवसायीलाई सचेत गराइएको छ। बजारमा अनुगमन टोलीले असोज महिनामा यसअघि कोटको सिंहटी, सैलुङको मागा देउराली बजारमा अनुगमन गरिसकेको छ। टोलीले असोज 1 गते चरीकोट, 14 गते सिंहटी र 16 गते सैलुङको देउराली बजारमा अनुगमन गरेको हो। चाडपर्वको बेला उपभोग्य वस्तुको माग बढ़ने भएकाले जिल्लाका प्रमुख बजारमा अनुगमनलाई निरन्तरता दिने टोलीले बताएको छ। नेपाली कांग्रेस देउबा पक्षको 15 महाधिवेशन अन्तर्गत दोलखाको जरे नगरपालिकाको सभापतिमा बाबु राजा श्रेष्ठ निर्वाचित हुनुभएको छ। नगर अधिवेशनले श्रेष्ठको नेतृत्वमा नगर समिति चयन गरेको हो। अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य कुन्दन राज काफले, पूर्व जिल्ला सभापति तारा बहादुर कोइराला र महाधिवेशन तयारी समिति दोलखाका संयोजक तारा कुमार खड्काले पार्टी संगठनलाई थप सुदृढ एकताबद्ध बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँहरूले दोलखामा पार्टी संगठन तथा संगठन मजबूत भन्दै गएको बताउनु भएको छ। रामेछाप जिल्लामा स्थायी बसोबास गर्ने विभिन्न लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा सहज बनाउन जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्बन्धी सम्पर्क कार्यालय रामेछाप बीच द्विपक्षीय सम्झौता भएको छ। जनस्वास्थ्य कार्यालय

हिसाब र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय बीच भएको सम्झौता अनुसार जिल्लाभित्र स्थायी बसोबास गर्ने सीमान्तकृत लोपोन्मुख समुदाय महिला स्वास्थ्य स्वयंसेविका आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता ख वर्गका लगायतका लक्षित वर्गको स्वास्थ्य बीमा नवीकरण तथा नयाँ स्वास्थ्य बीमा गर्दा लाग्ने प्रिमियर रकम जनस्वास्थ्य कार्यालय रामेछापबाट भुक्तानी गरिने निर्णय भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकले अवैध लागू पदार्थ नियन्त्रण तथा गाँजा खेती फडानी अभियानलाई तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका प्रहरी उपरीक्षक रविन कार्कीद्वारा प्रस्तुत तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 517 रोपनी क्षेत्रमा लगाइएको 3,80,061 गाँजाको बोट फडानी गरिएको हो। चालू आर्थिक वर्ष 2083-84 हालसम्मको अवधिमा 3,61 रोपनी जग्गामा फैलिएको 2,77,974 गाँजाको बोट फडानी भइसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित। राज्यको संवेदनशील सूचना अनाधिकृत व्यक्ति मार्फत सुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाललाई सरकारद्वारा बर्खास्त। र चाड पर्व नजिकिएसँगै दोलखाको बजार अनुगमन तीव्र। अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
2: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
2: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकोट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाल रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: घुमे मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिन्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमि मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906486। भूमे मन्दिर कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङ्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन एसई सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते समय बिहान ठिक 10 बजे स्थान कालिम्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि शक्तिदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844-4686-78, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 97-63-49-62, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 98-63-63-74-63, भीरामुनि चेतीदेवी मन्दिर संरक्षण समिति कालिम्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ಹಾರ್ದಿಕ್ ನಿಮಂತ್ರಣ.
1: ದೋಲ್ಖಾ ಜಿಲ್ಲಾ ಭೀಮೇಶ್ವರ ನಗರ ಪಾಲಿಕಾ ವಾರ್ಡ್ ನಂಬರ್ 9 ಫುಲ್ಬಾರಿ ಗುಮ್ತಿ ನಿವಾಸಿ ರಾಜಕುಮಾರ ಲಾಮಾಕೋ ಯೋಹಿ ಮಿತಿ 2083 ಭದೌ 10 ಗತೆ ರಸುವಾಡಿ ಪರಿ ಬೇಪತ್ತಾ ಹುನು ಭಯಕೋ 44 ವರ್ಷಕೋ ಉಮೇರ್ ಮಾ ಭಯಕೋ ನಿಧಾನಲೆ ಹಾಮಿ ಅತ್ಯಂತೈ ಮರ್ಮಾತ್ ಭಯಕೋ ಛೌ. ಎಸ್ ದುಃಖದ ಘಡಿಮ ದಿವಂಗತ ಆತ್ಮಕೋ ಚಿರ ಶಾಂತಿಕೋ ಕಾಮನಾ ಗರ್ದೈ ಹಾರ್ದಿಕ ಶ್ರದ್ಧಾಂಜಲಿ ಅರ್ಪಣ ಗರ್ದಛೌ. ಸಾಥೈ ಬೌದ್ಧ ಧರ್ಮ ಮಹಾಯಾನ ಪರಂಪರ ಅನುಸಾರ ಗರಿನೆ ಘೇವ ಕಾರ್ಯಕ್ರಮ ಸಾಂಗೆ ಹೋಬ ಮೇಗು ಸಿಂಖಾಮ ಧೇವ ಚೆನ್ನ ಪುಗೋಸ್ ಭನಿ ರ ಫಬ ಚೆರಿಸಿಲೆ ಶಕ್ತಿ ದಿಯೋಸ್ ಗುರುಪದ್ಮ ಸಂಭವಲೆ ಸಹಯೋಗ ಗರೋಸ್ ಭನಿ ಗರಿನೆ ಘೇವ ಕಾರ್ಯಕ್ರಮ ಜಿಲ್ಲಾ ಲಾಮಾ ಸಂಘ ಸಾಥೈ ಭೀನಾ ಪನೌಟಾಜಿ ಝೆಲಿಂಗ್ ಗುಂಬಾಕ ಲಾಮಾ ಗುರುಹರು ರ ಭೀನಾ ಪನೌ ಬುದ್ಧ ಗುಂಬಾಕ ಲಾಮಾ ಗುರುಹರು ರ ಸುಸ್ಪಾ ಫುಲಾವನೆ ಗುಂಬಾಕ ಆನಿ ಖೆಂಬು ಸೇರಾಪ್ ರ ಸಾತೌ ಅನ್ಯ ಅನ್ಯ ಗುಂಬಾಹರು ಗರಿ ಸಾತೌ ಘ್ಯಾಂಗ್ ಲಾಮಾ ಗುರುಹರುಕ ಬಹುಲಿ ಬಾಟ ಘೇವ ಸಂಪನ್ನ ಹುನೆ ಭಯಕೋಲೆ ಸಂಪೂರ್ಣ ಆಫಂತ ಜನಲೈ ನಿಮಂತ್ರಣ ಪಠಾಯಿಸಕೆಕೊ ಛ. ಯದಿ ನಿಮಂತ್ರಣ ಪ್ರಾಪ್ತ ನಭಯಮಾ ಯಸೈ ಸೂಚನಾಲಾಈ ಆಧಾರ ಮಾನಿ ಆಫಂತಜನ ಭಾಯಿ ಬಂಧು ಇಷ್ಟ ಮಿತ್ರ ಕುಲಕುಡುಂಬ ಉಪಸ್ಥಿತ ಭೈ ಮಾನಿ ಮಲಾಮ ರ ಶೋಕ ಪ್ರಸಾದ ಗ್ರಹಣ ಗರಿದಿನು ನ ಹಾರ್ದಿಕ ಆಮಂತ್ರಣ ಗರ್ದಛೌ.
0: ಶ್ರೀಮತಿ ಸೀತಾ ಲಾಮಾ, ಬುಬಾ ಪೆಮ್ದುರ್ಜಿ ಲಾಮಾ ಬೊಮ್ಜಾನ್, ಆಮಾ ಢೋಲ್ಮೊ ತಮಾಂಗ್, ಭಾಯಿ ಶ್ಯಾಮಕುಮಾರ ಲಾಮಾ ಬೊಮ್ಜಾನ್, ಬುಹಾರಿ ಸಂಗೀತಾ ಲಾಮಾ, ಛೋರಾ ರಮೇಶ ಲಾಮಾ ಬೊಮ್ಜಾನ್, छोरी रविना लामा बोमजन, बहिनी मधु लामा बोमजन, ज्वाई सुशांत लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सृजन तामाङ, आफन्तहरू विजय बोमजन, लाक्पा बोमजन, रविन बोमजन, सुभाष बोमजन, सुबिन बोमजन, अनिल बोमजन, लालबहादुर बोमजन, भक्तबहादुर बोमजन, धन बोमजन, जेठी ठुलियामा आनीहरू साङमाला तमाङ, निर्मा ढोल्मो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजन परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा, घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा, घेवा हुने मिति 27 गते शुरू भई 28 गते सम्पन्न. थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026. हार्दिक निमन्त्रणा.
1: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूर्यमाया तामाङ ख्युङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौं. यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं. साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होब मेगु सिंघाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपद्म सम्भवले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रण पठाइसकेको छ. यदि निमन्त्रण प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्टमित्र कुलकुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम्रा छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रण गर्दछौ.
0: श्रीमान लक्ष्मण तामाङ छुङ्बा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्य तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाईहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तमाङ, नुर्बु तमाङ लगायत सम्पूर्ण ठुङ्बा परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते शुरू भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60। बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
2: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
2: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
4: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866 66 67 68 र 9855 109 677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: विजयदशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु, गौरीशंखर र कालिङचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
4: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु, गौरीशंकर र कालिङचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु, गौरीशंकर र कालिङचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
3: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म, स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू: एक टीममा 12 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना, खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 मा खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
4: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म, खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क ₹5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, ओडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते, खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
3: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाण पत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
4: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98 44 23 96 95, 98 5 10 68 038। रामशरण ठकुरी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी, दोलखा।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्। कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिम्चो गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील। यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रममा आजको पत्रपत्रिका दोलखा र दोलखा आश्वासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असोज महिनाको 24 गते आज शनिबार आज प्रकाशित पत्र पत्रिकाले कांग्रेसको लगाम गगन र विश्वको हातमा अण्डाको उत्पादनसँगै खपत बढ़ाउनु पर्नेमा जोड़, दशैंको मुखमा फेरि पृथ्वी राजमार्ग अवरूद्ध, संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी दाहाल बर्खास्त, भेड़ा च्याङ्रा बिक्री गर्न एक महिना बढ़ी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता, बागमती मधेस र कोशी प्रदेशमा वर्ष पानी पर्ने क्रम आजदेखि कम हुँदै जाने लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। कांग्रेसको लगाम गगन र विश्वको हातमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले 14 महाधिवेशनको पूर्व सन्ध्यामा गगन थापा र विश्वप्रकाश शर्मालाई हलजोडीको संज्ञा दिनुभएको थियो। दुई युवा साँचो युवक, उमेरले पनि युवक, बोलीको पनि युवक, योग्यताको पनि युवक, भावनाले पनि युवक कांग्रेसी रूपी हलो लाई पनि दुईले तानेर लैजानुपर्छ। पौष 2078 आयोजित एक कार्यक्रममा उहाँले भन्नुभएको थियो। 14 महाधिवेशनबाट थापा र शर्मा दुवै महामन्त्री पदमा विजय हुनुभएको थियो। हलजोडीको रूपमै काँधमा काँध मिलाएर गत वर्ष विशेष महाधिवेशन गरेर पार्टी नेतृत्वमा गएका थिए। 15 महाधिवेशनबाट पनि पार्टी उनीहरूकै नेतृत्वमा आएको छ। पार्टीमाका सर्वोच्च दुई पदमध्ये सभापतिमा गगन थापा विजय हुनुभएको छ भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। शर्माले उम्मेद्वारी दिएको वरिष्ठ उपसभापति पदमा कसैको पनि मनोनयन परेन। सभापतिमा थापासँग श्यामकृष्ण खड्गेले प्रतिस्पर्धा गर्नुभएको थियो। मनोनयन किशोर सिंह राठौराले गरे पनि फिर्ता लिनु भएको थियो। कुल खसेको मतको आधारमा थापाले 93.88 मत प्राप्त गरेर विजय हुनु भएको हो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। भेडा च्याङ्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता। दशैंका लागि भेडा च्याङ्रा बेच्न मुगुबाट हिँडेका सञ्जय विकास सहितका चारजना किसान 36 दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुग्नु भएको छ। प्रतिकूल मौसम, हिमपात र सड़क अवरूद्ध हुँदा उहाँहरूको यात्रा निकै कष्टपूर्ण बन्यो। लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले उहाँहरूलाई सताएको छ। मुगुको छाया नाथ रारा नगरपालिका 6 का विकको टोलीले 200 भेडा च्याङ्रा खेदाएर ल्याएको हो। त्यसमध्ये 100 आफ्नै घरमा पालेका र 100 छिमेकीबाट खरिद गरेर ल्याउनु भएको हो। दशैंको लागि पोखरामा बिक्री गर्ने

शास्ति दिएको छ। यो खबर आज रातोपाटीले लेखेको छ। संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी दाहाल बर्खास्त। राज्यको संवेदनशील सूचना अनाधिकृत व्यक्ति मार्फत चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द प्रसाद काफले दाहाललाई बर्खास्त गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँमाथि संवेदनशील सूचना बाहिर पुर्याएको आरोपमा सशस्त्र प्रहरीका एआईजी अञ्जनी कुमार पोखरेलको संयोजकत्वमा छानबिन भएको थियो। उक्त जाँचबुझ समितिले बिहिबार गृहमन्त्री सुधन गुरूङलाई प्रतिवेदन बुझाउँदै पदीय आचरण विपरीत गतिविधि गरेको निष्कर्ष सहित बर्खास्तीसम्मको कार्यवाही सिफारिश गरेको थियो। संवेदनशील सूचना चुहावट गरी पदीय आचरण विपरीत काम गरेको प्रकरणमा गृह मन्त्रालयले दाहाललाई निलम्बन गरी छानबिन अघि बढ़ाएको थियो। सशस्त्र प्रहरी नियमावली 2072 नियम 113 सेवाबाट हटाउन तथा बर्खास्त गर्ने सम्मको विभागीय सजायको व्यवस्था रहेको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। अण्डाको उत्पादनसँगै खपत बढ़ाउनु पर्नेमा जोड़। मानव स्वास्थ्यको लागि आवश्यक पोषण तत्वको महत्वपूर्ण स्रोत अण्डाको उत्पादन र खपत दुवै बढ़ाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिनु भएको छ। नेपालमा अण्डाको उत्पादन बढ़दै गए पनि अन्य देशको तुलनामा खपत कम रहेकाले यसको पोषण सम्बन्धी महत्वबारे आम नागरिकलाई जानकारी गराउन र बजार विस्तार गर्न आवश्यक रहेको उहाँहरूको भनाइरहेको छ। विश्व अण्डा दिवसको अवसरमा नेपाल लेड्स कुखुरा पालक संघले शुक्रबार चितवनमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य गरेर अण्डाको उत्पादन तथा उपभोग बढ़ाउनु पर्ने बताउनु भएको हो। उनीहरूले किसानको उत्पादन उचित मूल्य पाउने वातावरण बनाउन विद्यालयको दिवा खाजामा अण्डा समावेश गर्न र यसको पोषण सम्बन्धी जानकारी जनस्तरसम्म पुर्याउनु पर्नेमा आवश्यक औल्याउनु भएको हो। यो खबर आज अनलाइन खबरले लेखेको छ। दशैंको मुखमै फेरि पृथ्वी राजमार्ग बन्द। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढ़न थालेको छ। तर सड़क यातायातमा चाप बढ़ेकै समयमा देशको लाइफ लाइन मानिने पृथ्वी राजमार्ग शुक्रबार साँझ पनि अवरूद्ध भएको छ। 65 भन्दा बढ़ी जिल्लालाई संघीय राजधानीसँग जोड़ने देशकै लाइफ लाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध बन्द। हजारौं यात्रु प्रभावित हुनु भएको छ। त्रिशुली नदीको कटानले धादिङको गजुरी गाउँपालिका 5 गलौदी नजिकै सड़क भाँसिएपछि यात्रु फेरि वैकल्पिक मार्ग र अनिश्चितताको जोखिममा पर्नु भएको हो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। बागमती मधेस कोशी प्रदेशमा वर्षा पानी पर्ने क्रम आजदेखि कम हुने। अहिले बागमती मधेस प्रदेशका केही ठाउँ तथा कोशीका धेरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मधेस प्रदेशका धेरै जसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। गैरातीको तुलनामा अहिले बिहान पनि पानी पर्ने क्रम केही घटेको छ। काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ। पूर्वको कोशी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ। पानी परेका क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। हिजो बेलुका पनि बागमती सहित कोशी गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको थियो। मौसमविद अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने र मौसममा सुधार हुँदै जाने अनुमान गरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपास

स्वास्थ्य बीमा सहज बनाउन जनस्वास्थ्य कार्यालय रामेछाप र स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क समन्वय कार्यालय बीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार जिल्ला स्थित स्थायी बसोबास गर्ने सीमान्तकृत लोपोन्मुख समुदाय महिला स्वास्थ्य स्वयंसेविका आश्रममा आश्रित व्यक्ति तथा अपाङ्गता भएका ख वर्गका लगायतका वर्गको स्वास्थ्य बीमा नवीकरण तथा नयाँ स्वास्थ्य बीमा गर्दा लाग्ने प्रिमियर रकम जनस्वास्थ्य कार्यालय रामेछापबाट भुक्तानी गरिने निर्णय भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकले अवैध लागू पदार्थको नियन्त्रण तथा गाँजा खेती फडानी अभियानलाई तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका प्रहरी उपरीक्षक रविन कार्कीद्वारा प्रस्तुत तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 517 रोपनी क्षेत्रफलमा लगाइएको 380,061 गाँजाका बोट फडानी गरिएको हो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
2: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते, स्थान सिद्धका माध्यमिक विद्यालय सुनखानी, समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सूरज बुढाथोकी, श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 सिद्धका सुनखानी दोलखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98640000825 र 98142142। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसोत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथ पुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइसकुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर त्रिअम्बकेश्वर शिरडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान ओमकारेश्वर, ममलेश्वर उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन मथुरा गोकुल रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलखा।

0: विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु गौरीशंख र कालिंचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
1: विजया दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी मिगो गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिंचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिंचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
0: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू: एक टीममा 12 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना, खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
1: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क रू 5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, वडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
0: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844-2396-95, 9855-10-68-038। रामशरण ठकुरी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी, दोलखा।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय, दुलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
0: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
1: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभिन्न
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 24 गते शनिबार। स्थान काठमाडौँ। क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू। समय बिहान 10 बजेदेखि 2 बजेसम्म। असोज 27 गते मंगलबार। संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरी शंकर 1 र 2 का सबै। समय बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24औं वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा,
1: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
0: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विभिन्न मिति 2083 साल असोज 21 गते। स्थान छिपीगाउँ चौतारे डाँडा, रातमाटे डाँडा, बसेरी, थापा गाउँ गोलाई प्रतीक्षालय, एबो समाज घर, मार्बुटार गोलाई, ताम्राकोशीका आधारभूत विद्यालय मलेपू, टुनीबोटे डाँडा गैरी, सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ। क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू। समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म।
1: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभाहल बैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2, 5, 6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: ड्राइवर माइल मोटर चलाउँदै
5: ए माइला गुरुजी।
6: हजुर सर,
5: लाइसेन्स निकाल्नु न त गुरु।
6: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
5: चुप।
7: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
8: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 97-68-72-77-77, 98-44-013-110, 98-44-065-466, 98-18-37-15-33।
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
9: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन, के एक्लै गुनगुन गरिरहेको?
9: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भयो त, लगेर पाले भइगयो नि?
9: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 98-44-46-69-08, 98-44-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: एकीकृत फ्रेण्डशिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सीओ सदस्य महानुभावजीहरूमा हार्दिक अनुरोध गरिन्छ।

0: रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाइ तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव, एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
1: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
2: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
4: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
5: पारे पनि किन दुखेको पक्ष हो, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने

0: बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल रेस्टुरेंट र रिसोर्ट हरूमा 100% रोजगारी को सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेनपावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खानेर बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98640000825 र 98142। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
6: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई। हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
8: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
10: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: The Rising Star.
1: Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
4: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
4: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
4: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
4: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
5: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087066
4: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना
4: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
4: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
6: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ
4: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला
6: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 असोज 31 गते समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु
4: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014 सचिव मिङमा छेकी शेर्पा सम्पर्क नम्बर 9844046536
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याकु दुलखा।
0: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाइपर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
2: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
2: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
1: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
2: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
1: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोसी 7 हावा सामाकोसी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328।
2: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैनापोखरी, बैतेश्वर सेवा केन्द्र मैनापोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
1: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केज जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
2: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
1: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाट घर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
2: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049411004 र 049411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
1: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
2: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन

0: मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ।
1: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन, तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड वैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
2: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान: इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाटघर। इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा। र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत। समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका स्थिर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका स्थिर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका स्थिर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलखा। खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड वैतेश्वर गाउँपालिका 7 मार्बु दोलखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेर सदस्य तथा बाल सदस्यहरूलाई

अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शीर्ष सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान: पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय: बिहान ठिक 10 बजे। पुनश्च सदस्यहरूले पासबुक नभए

0: जूता, टी शर्ट, पेन्ट, ज्याकेट, शर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
1: ब्रान्डेड सामानहरू बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, शर्ट, लेदर ज्याकेट, जिन्स प्यान्ट, टी शर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एन्ड सप्लाइजमा आजै आउनुहोस्। दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
1: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847312035। कुमार फेन्सी पसल एन्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलखा।
2: जागिर खाने मौका त आएको थियो नि,
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासुङ शेर्पा, सम्पर्क नम्बर 9865646926 र गेलसाङ शेर्पा 9816830107।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844686862, 9844686862।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।

0: यहाँ उत्कृष्ट क्वालिटीका काजू, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजूर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: विशाल श्रीमद् भागवत महापुराण ध्यान माहेक्यमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री दिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924209, 9844994913, 9141699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: एस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिंचो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेयर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिंचोक गाउँपालिका सुनखानी दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, घट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध। साधारण सभामा उपस्थित हुने शेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा संलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरिकोट दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: सरिकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
0: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082-83 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084-85 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084-85 को लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
0: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष, संचालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234161, 9844321164, गणेश आले मगर अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, संचालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9141853949, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9164084888, विद्यालयको फोन नम्बर 0494101132, इमेल sharesarewotiengliss@gmail.com।
4: सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
3: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध साधारण सभा हुने मिति समय र स्थान
4: मिति 2083 साल असोज 24 गते समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान सेती देवी मन्दिरको प्राङ्गण।
3: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन। बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ। नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ। थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा, सचिव श्री नामगेल शेर्पा, कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक ताराबहादुर बस्नेत, सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका, उडा नम्बर 3, झ्याकु, दुलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड को दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको दशौं वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
1: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते। समय बिहान 10 बजे। स्थान सहकारी संस्थाको प्रांगण।
0: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मागापौवा, दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौटा दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: विजयदशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु, गौरीशंकर र कालिङचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
4: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु, गौरीशंकर र कालिङचोक गाउँपालिका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु, गौरीशंकर र कालिङचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
6: मिति 2083 साल असो 24 गतेदेखि 27 गतेसम्म, स्थान बिगु गाउँपालिका 4, सिंगटी बजार, खोली खिमचौर। मापदण्डहरू: एक टीममा 12 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना, खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
4: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म, खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क ₹5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, ओडाको सिफारिस पत्र र फोटोकपी सहित प्रमाण पत्र, फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते, खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
6: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
4: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844-2396-95, 9855-10-68-038। रामशरण ठकुरी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी भिगु गाउँपालिका कमिटी दुलोखा। आया, आया।
5: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
5: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
4: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजा पाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जार रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई

0: मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमि मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको 30 विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङ्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्चरे सेवा केन्द्र

0: कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू असो 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू
1: असो 24 गते लापिलाङ सेवा केन्द्र गोदुङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असो 24 गते सुन्द्रावती भतेरेचौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रावती गाविसका सदस्यहरू असो 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा

0: बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
1: हार्दिक आमन्त्रण।
2: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण।
1: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्सु गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि सेतीदेवी मन्दिरको प्राङ्गण।
2: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
1: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
2: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763949616, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863364063, भीरामणि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
1: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होव मेगु सिंघाम ध्येव चेनमा पुगोस् भनी र फब चेरिसीले शक्ति दियोस् गुरू पदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजी छेलिङ गुम्बाका लामा गुरूहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहोलीबाट घेव सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
1: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तमाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीतादेवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू, साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा। घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा। घेवा हुने मिति 27 गते शुरू भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ಹಾರ್ದಿಕ್ ನಿಮಂತ್ರಣ.
1: ದೋಲ್ಖಾ ಜಿಲ್ಲಾ ಗೌರಿಸಂಗರ್ ಗೌಪಾಲಿಕಾ ವಾರ್ಡ್ ನಂ 8 ಖಾರೆ ನಿವಾಸಿ ಶ್ರೀಮಾಯಾ ತಾಮಂಗ್ ಖ್ಯುಂಗ್ಬಾಕು ಯೋಯಿ ಮಿತಿ 2083 ಅಸೋಚ 5 ಗತೆ 66 ವರ್ಷಕ್ಕೆ ಉಮೇರ್ ಮಾಡೋ ನಿಧಾನಲೆ ಹಾಮಿ ಅತ್ಯಂತ ಮರ್ಮಾಹಿತ ಇಸ್ ದುಃಖದ ಗಡಿಮ ದಿವಂಗತ ಆತ್ಮಕ ಚಿರ ಶಾಂತಿ ಕಾಮನಾ ಭಾವಪೂರ್ಣ ಶ್ರದ್ಧಾಂಜಲಿ ವ್ಯಕ್ತ ಸಾಥ ಬೌದ್ಧ ಧರ್ಮ ಮಹಾಯಾನ ಪರಂಪರಾ ಅನುಸಾರ ಗರಿನೆ 21 ಪುಣ್ಯತಿಥಿ ಘೇವಾ ತ್ರಿರತ್ನ ಕುಂಜ ಸುಮಲೈ ಪ್ರಾರ್ಥನಾ ಸಂಗೆ ಹೋಬ ಮೇಗು ಸಿಂಘಾಮ ಪುಗೋಸ್ ಚೆರಿಸಿಲೆ ಸಹಯೋಗ ಗರೋಸ್ ರ ಗುರುಪದ್ಮ ಸಂಭವಲೆ ಶಕ್ತಿ ದಿಯೋಸ್ ಭನಿ ಗರಿನೆ ಘೇವಾ ಲಾಮ ಗುರುಹರುಕೋ ಬಹುಲಿಬಾಟ ಘೇವಾ ಸಂಪನ್ನ ಹುನೆ ಹುದಾ ಸಂಪೂರ್ಣ ಮಿತ್ರಹರುಲೈ ನಿಮಂತ್ರಣ ಪಠಾಯಿಸಕೆಕೊ ಛ ಯದಿ ನಿಮಂತ್ರಣ ಪ್ರಾಪ್ತ ನಭಯಮ ಯಸೈ ಸೂಚನಾಲೈ ಆಧಾರ ಮಾನಿ ಆಫಂತ ಜನ ಇಷ್ಟ ಮಿತ್ರ ಕುಲ ಕುಟುಂಬ ಭಾಯಿ ಬಂಧು ನಾತಾದಾರ ಸಂಪೂರ್ಣ ಉಪಸ್ಥಿತ ಭೈ ಮಾನಿ ಮೊಲಾಮ್ರಾ ಶೋಕ ಪ್ರಸಾದ ಗ್ರಹಣ ಗರ್ನಕೋ ಲಾಗಿ ಹಾರ್ದಿಕ ನಿಮಂತ್ರಣ ಗರ್ದಛೌ.
0: ಶ್ರೀಮಾನ್ ಲಕ್ಷ್ಮಣ ತಾಮಾಂಗ್ ಚುಂಗ್ಬಾ, ಜೇಠಾನಿ ಬಿಮ್ಮಾಯಾ ತಾಮಾಂಗ್, ಛೋರಾ ಬುಹಾರಿಹರು ಬುದ್ಧಿಮಾನ್ ತಾಮಾಂಗ್, ರತ್ನ ತಾಮಾಂಗ್, ಎಂ ಬಹಾದುರ್ ತಾಮಾಂಗ್, ಧರ್ಮೇಂದ್ರ ತಾಮಾಂಗ್, ಧನಲಕ್ಷ್ಮೇ ತಾಮಾಂಗ್, ಆಶಾ ತಾಮಾಂಗ್, ವಿನೀತಾ ತಾಮಾಂಗ್, ಛೋರಿ ಜ್ವಾಇಂಹರು ಸುಕುಮಾಯಾ ತಾಮಾಂಗ್, ಮಾನ್ ಬಹಾದುರ್ ಗುರುಂಗ್, ಅನುಪಾ ತಾಮಾಂಗ್, ನಾರಾಯಣ ತಾಮಾಂಗ್, ಲಕ್ಷ್ಮೀ ತಾಮಾಂಗ್, ಶ್ರೀಮಾಯಾ ತಾಮಾಂಗ್, ಚಂದ್ರಕುಮಾರ್ ಶ್ಯಾಂತನ್, ನಿರ್ಮಾಯಾ ತಾಮಾಂಗ್, ವಿಶ್ವ ತಾಮಾಂಗ್, ನಾತಾ ನಾತಿನಾಹರು ಅಸ್ಮಿತಾ ಗುರುಂಗ್, ರೇಸ್ಮಿತಾ ಗುರುಂಗ್, ಸೌರಾತ್ ಗುರುಂಗ್, ರವಿ ತಮಾಂಗ್, ನುರ್ಬು ತಮಾಂಗ್ ಲಗಾಯತ್ ಸಂಪೂರ್ಣ ಖುಂಗ್ಬಾ ಪರಿವಾರ ಗೌರಿಶಂಕರ್ ಗಾಉಪಾಲಿಕಾ ವಡಾ ನಂಬರ್ 8 ಖಾರೆ ದೋಲಖಾ. ಘೇವಾ ಹುನೆ ಮಿತಿ 2083 ಸಾಲ ಅಸೋಜ 24 ಗತೆ ಶುರು ಭೈ 25 ಗತೆ ಸಂಪನ್ನ. ಘೇವಾ ಹುನೆ ಸ್ಥಾನ ಆಫ್ನೇ ನಿಜಿ ನಿವಾಸ ಗೌರಿಶಂಕರ್ ಗಾಉಪಾಲಿಕಾ ವಡಾ ನಂಬರ್ 8 ಖಾರೆ ದೋಲಖಾ. ಥಪ್ ಜಾನಕಾರಿಕೋ ಲಾಗಿ ಸಂಪರ್ಕ ಮೋಬೈಲ್ ನಂಬರ್ 9848 84 76 60. बाख्रा पालन किसान प्रोत्साहन तथा खसीबो का मेला लगने संबंधी सूचना.
2: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ. साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ. साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिनेछ.
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते. स्थान बुढा भीमसेन खेल मैदान. समय बिहान ठीक 10 बजे. सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ.
2: बासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा.
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो.
4: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त.
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको. बनाइन ठाउने कता हो यता, थाहा छैन. तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि. मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको.
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु.
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्.
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9851109677. बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
6: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय दुलखा।

0: ए माइला गुरुजी
1: हजुर साहब लाइसेन्स निकाल्नु न त गुरु
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर यसो मिलाइदिनु न साहब
1: चुप
3: के तपाईहरु पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन त्यसो हो भने अब ढिला नगर्नुहोस् सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्
4: खाना बस्नको सुविधा सहित कार बाइक स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन् समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक टिकटक पेज लाइक गर्नुहोला
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77 9844-013-110 9844-065-466 9818-3715-33
5: ट्राफिक नियमको पालना गरौं दुर्घटनाबाट बचौं र बचाऊ
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
0: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234161 9844321164 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841085349 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0494101132 इमेल shreesarawotiengliss@gmail.com
2: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz

0: धारिणी राम्रोमा छ नि
1: त्यही त नानी यत्रो वर्ष विदेश बसेर आइयो विदेशमा नि केही गर्न सकेको होइन यही नेपालमा केही गरौँ कि भनेर सोचेको अब यही खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी

Oh nein.

0: शिवका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठिक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरुद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरुद्ध भएपछि हेटौँडा मार्ग यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाई चराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेलुकासम्म काम सम्पन्न गरी सड़क पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सड़क विभागले जनाएको छ। यसैबीच मुगलिङ काठमाडौँ सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाडौँ आउजाउत गर्ने सवारी साधनको चाप पनि बढ़ेको छ। बड़ा दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकनपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहकपछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका एक दुई ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको उम्मेद्वारको मतगणनाका लागि छलफल भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेद्वारहरूबीच केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो। उम्मेद्वारहरूसँगको छलफलपछि मतगणना शुरू गर्ने समितिले तयारी गरेको छ। निर्वाचन समितिले यसअघि गैराती सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्कीलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। आज चराहरूको विश्व बसाई सनाई दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलार्ट किङ फिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो।
सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा प्रमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा

0: को माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
0: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
2: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौं, माटो बुझौं, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
0: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान

0: अस्पताल ल्याइएकामा गैराती चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा आज व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ। कक्रूज जनता पार्टी सीजेपीले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन स्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कड़ा घेराबन्दी गरिएको छ भने सर्वसाधारणहरूको आवतजावत नियन्त्रण गर्न 45 भन्दा बढ़ी मेट्रो स्टेशनका ढोका बन्द गर्नका साथै 250 भन्दा बढ़ी रेल सेवाहरू रद्द गरिएका छन्। यसैबीच प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड़ जारी राखेको छ। सीजेपीका संस्थापक अभिजित दीपके, नेताहरू सौरभ दास र आशुतोष राङकालाई विमानस्थलबाटै पक्राउ गरेको छ। यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसकी अध्यक्ष नेहा बोहरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। सयौं समर्थकहरू पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ। नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौं वास्तविक मतदाताको नाम हटाइएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अब खेल खबर। इंग्लिस प्रिमियर लीग फुटबलमा आज 6 खेल हुँदैछन्। आज आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले लीगको अंक तालिकामा आफ्नो स्थान सुधार गर्न प्रतिस्पर्धा गर्नेछन्। आजको पहिलो खेलमा बेलुका 5:15 दोस्रो स्थानको आर्सेनलले पाँचौं स्थानको लीड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै बेलुका 7:45 16 स्थानको एस्टन भिल्लाले चौथो स्थानको ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै त्यही समयमा 10 स्थानको चेल्सीले 17 स्थानको बर्नमाउथसँग खेल्नेछ। आज 11 स्थानको इप्स बीच टाउनले 19 स्थानको फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा 14 स्थानको सुन्दरल्याण्डले तेस्रो स्थानको ब्राइटन एलबीएनको सामना गर्नेछ। आजको अन्तिम खेलमा 12 स्थानको म्यान्चेस्टर युनाइटेडले अंकतालिकाको पुछारमा रहेको टोटनह्यामसँग राति 10:15 प्रतिस्पर्धा गर्नेछ। इंग्लिश प्रिमियर लीग अंकतालिकाको शीर्ष स्थानमा 15 अंकसहित म्यान्चेस्टर सिटी छ। आर्सेनल 12 अंकसहित दोस्रो र ब्राइटन 10 अंकसहित तेस्रो स्थानमा छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदी खण्डमा सड़क अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व वसाई सराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ़दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहेन न अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो। तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन। मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: ಹಾರ್ದಿಕ್ ನಿಮಂತ್ರಣ.
1: ದುಲ್ಖಾ ಜಿಲ್ಲಾ ಗೌರಿಸಂಗರ್ ಗೌಪಾಲಿಕಾ ವಾರ್ಡ್ ನಂಬರ್ 8 ಖಾರೆ ನಿವಾಸಿ ಶ್ರೀಮಾಯಾ ತಾಮಾಂಗ್ ಖ್ಯುಂಗ್ಬಾಕು ಯೋಹಿ ಮಿತಿ 2083 ಅಸೋಜ 5 ಗತೆ 66 ವರ್ಷಕ್ಕೆ ಉಮೇರ್ ಮಾಡ ನಿಧಾನಲೆ ಹಾಮಿ ಅತ್ಯಂತ ಮರ್ಮಾಹಿತ ಎಸ್ ದುಃಖದ ಗಡಿಮ ದೀಪಾಂಗತ ಆತ್ಮಕ್ಕೆ ಚಿರಶಾಂತಿ ಕಾಮನಾ ಗರ್ದ ಭಾವಪೂರ್ಣ ಶ್ರದ್ಧಾಂಜಲಿ ವ್ಯಕ್ತ ಗರ್ದಛೌ. ಸಾಥೈ ಬೌದ್ಧ ಧರ್ಮ ಮಹಾಯಾನ ಪರಂಪರಾ ಅನುಸಾರ ಗರಿನೆ 21 ಪುಣ್ಯತಿಥಿ ಘೇವಾ ತ್ರಿರತ್ನ ಕುಂಜೋ ಸುಮಲೈ ಪ್ರಾರ್ಥನಾ ಗರ್ದ ಸಂಗೆ ಹೋಬ ಮೆಗು ಸಿಂಘಾಮ ಪುಗೋಸ್ ಚೆರಿಶಿಲೆ ಸಹಯೋಗ ಗರೋಸ್ ರ ಗುರುಪದ್ಮ ಸಂಭವಲೆ ಶಕ್ತಿ ದಿಯೋಸ್ ಭನಿ ಗರಿನೆ ಘೇವಾ ಲಾಮಾ ಗುರುಹರುಕೊ ಬಹುಲಿಬಾಟ ಘೇವಾ ಸಂಪನ್ನ ಹುನೆ ಹುದಾ ಸಂಪೂರ್ಣ ಮಿತ್ರಹರುಲೈ ನಿಮಂತ್ರಣ ಪಠಾಯಿಸಕೆಕೊ ಛ. ಯದಿ ನಿಮಂತ್ರಣ ಪ್ರಾಪ್ತ ನಭಯಮ ಯಸೈ ಸೂಚನಾಲೈ ಆಧಾರ ಮಾನಿ ಆಫಂತ ಜನ ಇಷ್ಟಾ ಮಿತ್ರ ಕುಲ್ ಕುಟುಂಬ ಭಾಯಿ ಬಂಧು ನಾತಾದಾರ ಸಂಪೂರ್ಣ ಉಪಸ್ಥಿತ ಭೈ ಮಾನಿ ಮೊಲಾಮ್ರಾ ಶೋಕ್ ಪ್ರಸಾದ ಗ್ರಹಣ ಗರ್ನಕೋ ಲಾಗಿ ಹಾರ್ದಿಕ್ ನಿಮಂತ್ರಣ ಗರ್ದಛೌ.
0: ಶ್ರೀಮಾನ್ ಲಕ್ಷ್ಮಣ ತಾಮಾಂಗ್ ಚುಂಗ್ಬಾ, ಜೇಠಾನಿ ಬಿಮ್ಮಾಯಾ ತಾಮಾಂಗ್, ಛೋರಾ ಬುಹಾರಿಹರು ಬುದ್ಧಿಮಾನ್ ತಾಮಾಂಗ್, ರತ್ನ ತಾಮಾಂಗ್, ಯಮಬಹಾದುರ್ ತಾಮಾಂಗ್, ಧರ್ಮೇಂದ್ರ ತಾಮಾಂಗ್, ಧನಲಕ್ಷೆ ತಾಮಾಂಗ್, ಆಶಾ ತಾಮಾಂಗ್, ವಿನಿತಾ ತಾಮಾಂಗ್, ಛೋರಿ ಜ್ವಾಇಂಹರು ಸುಕುಮಾಯಾ ತಾಮಾಂಗ್, ಮಾನಬಹಾದುರ್ ಗುರುಂಗ್, ಅನುಪಾ ತಾಮಾಂಗ್, ನಾರಾಯಣ ತಾಮಾಂಗ್, ಲಕ್ಷ್ಮೀ ತಾಮಾಂಗ್, ಶ್ರೀಮಾಯಾ ತಾಮಾಂಗ್, ಚಂದ್ರಕುಮಾರ್ ಶ್ಯಾಂತನ್, ನಿರ್ಮಾಯಾ ತಾಮಾಂಗ್, ವಿಶ್ವ ತಾಮಾಂಗ್, ನಾತಾ ನಾತಿನಾಹರು ಅಸ್ಮಿತಾ ಗುರುಂಗ್, ರೇಸ್ಮಿತಾ ಗುರುಂಗ್, ಸೌರಾತ್ ಗುರುಂಗ್, ರವಿ ತಮಾಂಗ್, ನುರ್ಬು ತಮಾಂಗ್ ಲಗಾಯತ್ ಸಂಪೂರ್ಣ ಖ್ಯುಂಗ್ಬಾ ಪರಿವಾರ ಗೌರಿಶಂಕರ್ ಗಾಉಪಾಲಿಕಾ ವಡಾ ನಂಬರ್ 8 ಖಾರೆ ದೋಲಖಾ. ಘೇವಾ ಹುನೆ ಮಿತಿ 2083 ಸಾಲ ಅಸೋಜ 24 ಗತೆ ಶುರು ಭೈ 25 ಗತೆ ಸಂಪನ್ನ. ಘೇವಾ ಹುನೆ ಸ್ಥಾನ ಆಫ್ನೇ ನಿಜಿ ನಿವಾಸ ಗೌರಿಶಂಕರ್ ಗಾಉಪಾಲಿಕಾ ವಡಾ ನಂಬರ್ 8 ಖಾರೆ ದೋಲಖಾ. ಥಪ್ ಜಾನಕಾರಿ ಲಾಗಿ ಸಂಪರ್ಕ ಮೊಬೈಲ್ ನಂಬರ್ 9848 84 76 60.
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त.
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको. बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि. मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको.
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु.
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्.
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677. बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार.
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ. जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ.
6: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ.
5: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ.
6: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन. पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्. यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
10: जनस्वास्थ्य कार्यालय दुलखा।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ड्राइभर म माइलो मोटर चलाउँदै
4: ए माइला गुरुजी।
5: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
4: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
5: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालो भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: अहिले अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। सड़क डिभिजन कार्यालय चरीकोटद्वारा ठेक्का सम्झौता गरी वर्षौंदेखि काम अलपत्र पार्ने 22 निर्माण कम्पनीको ठेक्का रद्द। दोलखामा यात्रु सुरक्षा तथा सहजका लागि यात्रु सहायता कक्ष सञ्चालन लगायतका स्थानीय प्रसंग सहित केही समयदेखि आफूलाई चित्त नबुझाएर छाडेर गएका साथीहरूलाई समेत फर्काउने नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको दावी जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर छाडेर गएका साथीहरूलाई समेत फर्काउने दावी गर्नुभएको छ। शनिबार 15 महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। जो साथीहरू नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो मैले भनेको पार्टीको नेताहरू मात्रै होइन त्योभन्दा बढ़ी अझ पार्टीका शुभचिन्तक साथीहरू पार्टीका समर्थकहरू ती लाखौं मानिसहरू जसले वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छाडेर जानु भएको छ ती साथीहरूलाई हामी फर्काउनेछौ थापाले भन्नुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादीको बाटोमा अगाडि बढ़न खोजिरहेको आरोप लगाउनु भएको छ। एमाले बागमती प्रदेश सम्पर्क कमिटिले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाण बिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिएका व्यक्तिहरूलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्थ गर्ने कामले सरकार संविधान र कानूनको बाटोमा नभई स्वेच्छाचारी शासन र अधिनायकवादीको बाटोमा अगाडि बढ़न खोजेको उहाँले टिप्पणी गर्नुभएको हो। अस्ट्रेलियाको औपचारिक भ्रमण तथा फिजिट र टुभालुमा आयोजित प्रिकोप लिड्स इन्भेटमा सहभागी भएर परराष्ट्र मन्त्री सिसिल खनाल आज स्वदेश फर्किनु भएको छ। परराष्ट्र मन्त्रालयको अनुसार भ्रमणको क्रममा अस्ट्रेलियाले नेपालमा बाढ़ीबाट प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणको लागि थप 15 मिलियन अस्ट्रेलिया डलर अनुदान दिने घोषणा गरेको छ। यससँगै बाढ़ी विपदका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 16 मिलियन अस्ट्रेलिया डलर पुगेको छ। फिजीमा आयोजित प्रिकोप कार्यक्रममा मन्त्री खनालले जलवायु परिवर्तनका कारण हिमालय तथा टापु राष्ट्रहरूले भोगिरहेको चुनौती जलवायु न्याय अनुदानमा आधारित जलवायु वित्तहानी तथा नोक्सानी कोषलाई प्रभावकारी बनाउनुपर्ने विषय उठाउनु भएको थियो। अस्ट्रेलियाका विदेश मन्त्री पेननी उङसँगको भेटमा जलवायु सहकार्य नेपाली विद्यार्थीको हित व्यापार लगानी शैक्षिक सहकार्य तथा दुई देशबीच सीधा हवाई सम्पर्क विस्तारबारे छलफल भएको मन्त्रालयले जनाएको छ। दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडौवा गाउँपालिका एक वन घुस्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेम बहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडौवा वन घुस्री निवासी ऋषि माझी उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी पर्नु भएको थियो। तीनैजनालाई उपचारको लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारको लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकोमा गैराती चिकित्सकले मृत घोषणा गर्नुभएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचार पश्चात डिस्चार्ज हुनु भएको छ। अब स्थानीय प्रसंगहरू। कृषि तथा पशुपन्छी कार्यालय दोलखाले आयोजना गरेको अभियानमा 126 कुकुरहरूलाई रेबिज रोग विरूद्धको खोप लगाइएको छ। कार्यालयको आयोजनामा असो 6 गतेदेखि 12 गतेसम्म भएको निशुल्क शिविरमा समुदायमा छाडा छोड़िएका तथा घरपालुवा कुकुरलाई रेबिज रोग विरूद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाका सूचना अधिकारी डाक्टर मदन भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार 3 बिरालोहरूलाई पनि उक्त

गरेको छ। खुल्ला महिला तर्फबाट उम्मेद्वारी दिइरहनु भएको खड्कालाई प्रहरी ब्यूरोको टोलीले राष्ट्रिय सभागृहबाट शुक्रबार पक्राउ गरेको हो। वैदेशिक रोजगारको लागि इजरायल पठाउने प्रलोभन देखाएर ठगेको घटनामा संलग्न रहेको खुलेपछि रामेछापका खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जवाराले बताउनुभयो। यो प्रकरणमा प्रहरीले यसअघि चारजनालाई पक्राउ गरेको थियो। दोलखाको कालिचो गाउँपालिका आठ घर भएका 32 वर्षीय बालिका शिवकोटीले आफूले संकलन गरेको रकम मध्ये 1.5 करोड़ रूपियाँ नगद भरत चौलागाईलाई दिएको बयानमा खुलाउनु भएको थियो। अर्का आरोपी खड्काले पनि ठगिएको रकम बाँडफाँड गरेर लिएको खुलेको एसपी जवाराले बताउनु भएको छ। बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी नै गाड़ी चलिरहेका छन्। काभ्रे कुरुसी गाउँपालिका नम्बर 9 पिनथली बेसी नार्केमा लिदो तथा गेगानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको पानीले रोसी खोलामा लिदो र गेगान थुपारेको थियो।

0: मतदाता नाम ओलीबाट हटाएको छ। जिल्लाभर दोहोरो दर्ताका कारण 1198 जना, मृत्युका कारण 1402 र नागरिकता परित्यागका कारण 2 जनाको नाम ओली हटाएको हो। चाडपर्वको बेला सड़क यातायातलाई सुरक्षित बनाउने उद्देश्यले बीपी राजमार्गमा गरिएको सवारी चालकको लागु औषध परीक्षणका क्रममा 3 जना चालक पक्राउ पर्न भएको छ। सिन्धुलीको गोलनजोर गाउँपालिका साथ स्थित खुरकोटको तल्लो बजारको रिफ्रेस सेन्टर अगाडि गरिएको परीक्षणमा उहाँहरूले लागु औषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। अवस्त यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
3: हो त, त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट

0: फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
2: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
2: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू: स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू। काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खानेर बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जनसचेतन बचतता ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएकोने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
1: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
1: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
0: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोसी 7 हावा, सामाकोसी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
1: मिति 2083 साल आश्विन 22 गते बिहीबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
0: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
1: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक, बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्यश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैंसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
0: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिन्चो गाउँपालिका 2 बाबरे, बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे, बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार, साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी, बिगु सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045314, गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, जगत संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045334, वडा कार्यालय गौरीशंकर पाँच हाट घर इबिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 97 37 39 55 85
1: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049-411-004 र 049-411-005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
1: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ।
0: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan-sakos5686 फेसबुक पेज facebook.com/jansacetan वेबसाइट www.jansacetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
1: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacetan.org.np मार्फत पेश गर्न सकिनेछ।
0: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिस्तर गाउँपालिका 5 काभ्रे दोलखा
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
3: Chop, chop, chop, chop, chop.

0: खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका साथ मार्बु दोलखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 औं वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शेर सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान: पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय: बिहान ठिक 10 बजे। पुनश्च: सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका साथ मार्बु दोलखा। जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई, मिति र स्थान: इकाई नम्बर 1, 2083 साल असोज 24 गते। स्थान: क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3, असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबीथान हाटघर। इकाई नम्बर 4, असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5, असोज 28 गते मानी डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा। र इकाई नम्बर 7, असोज 30 गते जनउपकार साहकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत। समय: बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा दिनको किस्त साधारण सभा अगावै नियमित गरिसक्नु पर्नेछ। 2083 भदौ 8 गते सम्म सदस्य बन्नुभएका स्थिर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शिर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: कुमार फेन्सी पसल एन्ड सप्लायर्स, यहाँ दशैं तिहारको अवसरमा विशेष छुटको साथमा हरेक किसिमका कपडा, जुत्ता, चप्पल उपलब्ध छन्। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनी र ग्राहक वर्गमा कुमार फेन्सी पसल एन सप्लायर्स परिवारको तर्फबाट बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व 2083 पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: कुमार फेन्सी पसल एन सप्लायर्समा दशैं तिहारको विशेष अफर, आकर्षक कपड़ा तथा फेन्सी सामानहरूमा विशेष छूट, 3,350 पर्ने टीबेल जुत्ता मात्र 2,250, जेम्स जुत्ता 1,050 र 25-3,000 पर्ने हुडी मात्र 1,550, स्वेप शर्ट 1,000, 3,320 पर्ने ज्याकेट 2,000, 3,350 पर्ने कुर्ता साडी 1,000 र बच्चादेखि सबैलाई हुने सामान 250-350-500 सेलमा उपलब्ध छन्।
5: एउटै छानामुनि चप्पल, जुत्ता, टी शर्ट, पेन्ट, ज्याकेट, सर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
4: ब्रान्डेड सामानहरू बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, सर्ट, लेदर ज्याकेट, जीन्स प्यान्ट, टी शर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एन्ड सप्लाइजमा आजै आउनुहोस्, दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
4: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847-31-20-35। कुमार फेन्सी पसल एन्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलखा।
6: आफै नै जागिर खाने मौका त आएको थियो नि,
7: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
8: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
8: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-83-107।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरी
9: को चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
10: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
11: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
12: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
11: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो।

0: सभा सम्बन्धी सूचना।
1: एस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेयर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलखा।
2: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विभिद साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रु 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star. Rising Star? Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
6: शैक्षिक सत्र 2082 कालिन्चोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
5: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष, सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234161, 9844321164, गणेश आले मगर अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9141853949, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9161404888, विद्यालयको फोन नम्बर 0494410132, इमेल sheesareesaraewotiengliss@gmail.com।
7: सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
8: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
7: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू,
8: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध। साधारण सभा हुने मिति, समय र स्थान,
7: मिति 2083 साल असोज 24 गते, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान सेतीदेवी मन्दिरको प्राङ्गण,
8: पुनस्त साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन। बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ। नयाँ सदस्य बन्नको लागि सो दिन विशेष छुट दिइनेछ। थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा, सचिव श्री नामगेल शेर्पा, कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक ताराबहादुर बस्नेत, सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका, वडा नम्बर 3, झ्याकु, दोलखा।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सहपाठी साना किसान कृषि सहकारी संस्था लिमिटेड को 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
1: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते। समय बिहान 10 बजे। स्थान सहकारी संस्थाको प्रांगण।
0: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मागापौवा, दोलखा।
2: सरस्वती इंग्लिश स्कूलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिन्चोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिन हुन अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठिक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल, सिंगटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
2: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी, मेडल र प्रमाणपत्र। सान्तोना पुरस्कार नगद रू 4,000, सातमा प्रमाणपत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
2: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
1: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते। स्थान सिद्का माध्यमिक विद्यालय, सुनखानी। समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सूरज बुढाथोकी। श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचोक गाउँपालिका, वडा नम्बर 7, सितका, सुनखानी, दोलखा।
2: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको बैतेश्वर गाउँपालिका, वडा नम्बर 8, क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट प्रतिवेदन पारित सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा
2: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा
1: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभिद
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 24 गते शनिबार स्थान काठमाडौँ क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि 2 बजेसम्म असोज 27 गते मंगलबार संस्थाको प्राङ्गण वैदेश्वर 4, 5, 8 र गौरी शङ्कर 1-2 का सबै समय बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 ए बौ दोलखा
2: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना
1: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: यो रेडियो सैलुङ को समय सूचक हो। यति बेला साँझको छ बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपालको शिक्षा प्रणालीले विद्यार्थीलाई वर्तमानको लागि मात्र नभई भविष्यको चुनौती र अवसरको सामना गर्न सक्ने सक्षम बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाको प्रतिबद्धता। वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अघाडि बढ़न खोजेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको आरोप। र भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवा बन्द। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीले विद्यार्थीलाई वर्तमानको लागि मात्र नभई भविष्यका चुनौती र अवसरको सामना गर्न समेत सक्षम बनाउनु पर्ने बताउनु भएको छ। पशुपति मित्र माध्यमिक विद्यालयको 80 वर्ष प्रवेश तथा हीरक महोत्सव 2083 को अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले बदलिदो विश्वास, विश्व परिवेश अनुसार शिक्षाको स्वरूप र उद्देश्य पनि परिवर्तन हुनुपर्ने बताउनु भएको हो। आधुनिक विश्व तीव्र परिवर्तनको चरणमा गुज्रिरहेको छ। विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र संचारका क्षेत्रमा भइरहेको तीव्र विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै परिवर्तन गरिरहेको छ। यस्तो अवस्थामा हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई वर्तमानको लागि मात्र होइन भविष्यका चुनौती र अवसरको लागि पनि तयार गर्नुपर्छ, उहाँले भन्नुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित भएर कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्नुहुँदै उहाँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेहिताको रूपमा लिएको बताउनु भएको छ। तपाईहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनु भएको छ। यो जिम्मेवारी प्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनको लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्न जिम्मेवारी सम्झन्छु, उहाँले भन्नुभयो। नेकपा एमाले आगामी मंगसिर 26 गते वडा र मंगसिर 4 गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहिबारदेखि बसेको स्थायी कमिटिको पहिलो बैठकले वडा र पालिका अधिवेशनको मिति तय गरेको हो। त्यस्तै आगामी मंगसिर 1 साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको पनि बताइएको छ। पार्टीका महासचिव शंकर पोखरेलले जारी गर्नुभएको प्रेस वक्तव्यमा भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने बताइएको छ। गाउँपालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने बताइएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ। त्यस्तै 23 जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदनको लागि पठाउने निर्णय पनि बैठकले गरेको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटि सदस्यमा मनोनयन पनि गरेको छ। मनोनित हुनेमा सृजना राई, सावित्र अर्याल, इन्दु कडडिया, बिष्ट सीता पंगेनी, सीता अधिकारी, डाक्टर पुष्पा केसी भण्डारे, धर्म प्रसाद शाह, तेजमान कन्द, वाङ टंक, आङ बुहाङ, नवीन रोका, मेन प्रसाद गुरूङ, डबल पाण्डे र तेजेन्द्र केसी रहनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादीको बाटोमा अघाडि बढ़न खोजिरहेको आरोप लगाउनु भएको छ। एमाले बागमती प्रदेश सम्पर्क कमिटिले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाण बिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्थ गर्ने कामले सरकार संविधान र कानूनको बाटो नभई स्वेच्छाचारी शासन र अधिनायकवादीको बाटोमा अगाडि बढ़न खोजिरहेको टिप्पणी गर्नुभएको हो। वहाँले लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्ने मुख्य जिम्मेवारी एमाले र अन्य राजनीतिक दलको भएको समेत बताउनु भएको छ।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
3: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
4: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना शुरू भएको छ पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको छ निर्वाचन समितिले उपसभापति र महामन्त्रीको उम्मेद्वारको बैठक सकिएपछि मतगणना शुरू गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न 14 कोठामा सीसी क्यामेरा जडान गरेर सुरक्षा व्यवस्थाका साथ मतगणना भइरहेको छ यसअघि शुक्रबार राति मतगणना सकिएसँगै सभापतिको मतगणना भएको थियो सभापतिमा गगन कुमार थापाले श्यामकृष्ण खड्गेलाई हराउनु भएको थियो गृहमन्त्री सुधन गुरूङले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालाको खाड़ीको प्रयास बिमेस्टेक स्तरीय गृहमन्त्रीको बैठकमा सहभागी हुन जानुअघि नेपालका शीर्ष उद्योगी तथा व्यवसायीहरूसँग छलफल गर्नुभएको छ बिमेस्टेक बैठकमा नेपालको तर्फबाट उठाउनुपर्ने व्यापार सीमा व्यवस्थापन तथा उद्योग व्यवसायसँग सम्बन्धित व्यावहारिक विषयहरू बुझ्न र एजेण्डा तय गर्न शुक्रबार गृहमन्त्रीले निजी क्षेत्रसँग अन्तर्क्रिया गर्नुभएको हो सांसद तथा उद्योगी विदुषी राणाका अनुसार उक्त छलफल विशेष गरी नेपाल र भारतबीचको व्यापार गर्ने व्यापारी तथा उद्योगीहरूसँग केन्द्रित रहेको बताउनु भएको छ नेपाली कांग्रेसको इतर समूहको 15 महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शङ्कर कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार मान्नुपर्ने बताउनु भएको छ काठमाडौँ जिल्लाको क्षेत्र नम्बर 4 क्षेत्रीय अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले राजनीतिमा सत्यमा रहेर मात्र नपुग्ने भन्नुहुँदै त्यसमा रहँदा आउने मूल्य चुकाउन समेत तयार हुनुपर्ने बताउनु भएको हो उज्यालो नेपाल पार्टीका अध्यक्ष फेकुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताउनु भएको छ आज चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै उहाँले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड़ दिनुभएको हो सरकारले सुशासन भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिएको उहाँले बताउनु भएको हो अब एकैछिन व्यापारिक विश्राम

0: ए माइला गुरुजी
1: हजुर साहब लाइसेन्स निकाल्नु न त गुरु
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर यसो मिलाइदिनु न साहब
1: चुप
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन त्यसो हो भने अब ढिला नगर्नुहोस् सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्
4: खाना बस्नको सुविधा

0: एमबीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।

0: एउटै छानामुनि चप्पल, जुत्ता, टी शर्ट, पेन्ट, ज्याकेट, सर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
1: ब्रान्डेड सामानहरू बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, सर्ट, लेदर ज्याकेट, जिन्स प्यान्ट, टी शर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एन्ड सप्लाइजमा आजै आउनुहोस्। दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
1: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847132035। कुमार फेन्सी पसल एन्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।

साथै यहाँ उत्कृष्ट क्वालिटीका काजू, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजूर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: Teleponia. Extreme energy drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। सडक डिभिजन कार्यालय चरीकोटले ठेक्का सम्झौता गरी वर्षौंदेखि काम अलपत्र पार्ने 22 निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरेको छ। पूर्वाधार विकास मन्त्रालय गत अन्तर्गत सड़क डिभिजन कार्यालय चरीकोटले विभिन्न आयोजनाको निर्माणमा जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनीको ठेक्का सम्झौता 23 असोजबाट लागू हुने गरी तोड़िएको हो। कार्यालयले पटक पटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढ़ाएपछि ठेक्का सम्झौता तोड़ने निर्णय गरेको कार्यालयका प्रमुख नारायण दत्त भण्डारीले जानकारी दिनुभयो। उहाँको अनुसार ठेक्का तोड़िएपछि बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च र भएको क्षतिको मूल्यांकन गरी कायम हुने रकम 30 दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकी सरह असूल गर्ने सूचना मूल्य गरिएको छ। सड़क डिभिजन कार्यालयको अनुसार आर्थिक वर्ष 2079-80 ठेक्का सम्झौता गरी दोलखाका विभिन्न स्थानमा निर्माण काम अलपत्र पार्ने व्यवसायमाथि कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको हो। कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाले आयोजना गरेको रेबिज रोग विरूद्धको खोप अभियानमा 126 कुकुरलाई खोप लगाइएको छ। कार्यालयको आयोजनामा असोज 6 गतेदेखि 12 गतेसम्म चरीकोटमा भएको निशुल्क शिविरमा समुदायमा छाडा छोड़िएका तथा घरपालुवा कुकुरहरूलाई रेबिज रोग विरूद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी कार्यालय दोलखाका सूचना अधिकारी डाक्टर मदन भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार 3 बिरालोहरूलाई पनि उक्त खोप लगाइएको छ। दोलखाको बैतेश्वर गाउँपालिका नम्बर 8 क्षेत्रमा रहेको क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको 24 वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। असोज 21 गतेदेखि क्षेत्रगत रूपमा भएको संस्थाको वार्षिक साधारण सभा आज सम्पन्न भएको हो। सभाको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जीवसराज खड्काले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो। संस्थाका अध्यक्ष सर्वबहादुर खड्काको अध्यक्षतामा भएको सभामा संस्थाका सचिव रमेश कुमार श्रेष्ठले गत आर्थिक वर्ष 2082-83 प्रगति प्रतिवेदन र चालू आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष केशव बहादुर खड्काले 7,01,73,772 रूपियाँ 24 पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक सीताराम श्रेष्ठले गत आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको सहकारी संस्थाले जनाएको छ। संस्थाको साधारण सभाको अवसरमा 4 ज्येष्ठ सेट सदस्य संस्थाको कार्य क्षेत्रभित्र रहेको विद्यालयहरूबाट उत्कृष्ट हुने छात्र 1 र छात्र गरी 10 विद्यार्थीलाई सम्मान गरिएको छ। दोलखामा यात्रुको सुरक्षा तथा सहज यात्राको लागि यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडिस्था डुबाटोमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको हो। सहायता कक्षले यात्रुहरूको सुरक्षा तथा यात्राका क्रममा आइपर्ने समस्या समाधान गर्न सहयोग पुग्ने बताइएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य को उम्मेद्वार हुनुभएको रामेछापको विनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। खुल्ला महिला तर्फबाट उम्मेद्वार रहनु भएको खड्कालाई ब्यूरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट शुक्रबार पक्राउ गरेको हो। वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रलोभन देखाएर ठगेको घटनामा संलग्न रहेको खुलेपछि खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जवारालले बताउनुभयो। यो प्रकरणमा प्रहरीले यसअघि 4 पक्राउ गरिसकेको छ। बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुवैतर्फ गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका नम्बर 9 पिन्तनथली बेसी र नार्केमा लिदो तथा गेगनले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको पानीले रुसी खोलामा लिदो र गेगन थुपारेको थियो। बिहान एकतर्फे खुलाइएको सड़क अहिले दुवैतर्फे खुलाइएको प्रहरीले जनाएको छ। स्थानीय निर्वाचनको चर्चा चलिरहेको बेला जिल्ला निर्वाचन कार्यालय काभ्रे प्लाञ्चोकले अध्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै जिल्लाका 13 स्थानीय तहबाट कुल 2602 मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ। जिल्लाभर दोहोरो दर्ताका कारण 1198 मृत्युका कारण 1402 र नागरिकता परित्यागका कारण 2 नाम नामावलीबाट हटाइएको बताइएको छ। चाडपर्वको बेला सड़क यातायातलाई सुरक्षित बनाउने उद्देश्यले बीपी राजमार्गमा गरिएको सवारी चालकको लागू औषध परीक्षणका क्रममा 3 चालक पक्राउ पर्नु भएको छ। सिन्धुलीको गोलनजोर गाउँपालिका साथ स्थित खुरको टल्लो बजारको रिफ्रेस सेन्टर अगाडि गरिएको परीक्षणमा उहाँहरूले लागू औषध सेवन गरेको प्रारम्भिक नतिजा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। ट्राफिक प्रहरी सहितको प्रहरी टोली र जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट खटिएको स्वास्थ्य कर्मीको संयुक्त टोलीले राजमार्गमा आवाज जावाज गर्ने यात्रुवाहक सवारी साधन रोकेर चालकहरूको स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा चालकहरूको पिसाबको नमूना संकलन गरी टीएचसी ऱ्यापिङ टेस्ट क्यासेट मार्फत जाँच गर्दा 3 नतिजा पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
3: The Rising Star.
4: Rising Star?
5: Rising Star?
6: Yes, the Rising Star School.
7: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
6: 3 विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
7: कक्षा नर्सरीदेखि 12 शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल सरीकोट दोलखा
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। दाङमा जंगली च्याउ खाँदा 3 बालिकाको ज्यान गएको छ। गडौवा गाउँपालिका 1 वन घुस्री निवासी 3 लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँको अनुसार गडौवा वन घुस्री निवासी ऋषि माझी वहाँकी श्रीमती 26 सुमित्रा माझी र 3 छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी पर्नु भएको थियो। तीनैजनालाई उपचारको लागि भालुवाङ अस्पतालमा लगिएको थियो। सामान्य उपचार पश्चात थप उपचारको लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकोमा राति चिकित्सकले मृत घोषणा गर्नुभएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचार पश्चात डिस्चार्ज हुनुभएको छ। 12 जितपुर सीमा र उपमहानगरपालिका 14 बेहरामा घर पछाडि सरसफाई गर्ने क्रममा करेन्ट लागेर 1 मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 54 सिरिया देवी महतो रहनु भएको छ। शनिबार दिउँसो सरसफाई गर्ने क्रममा नाङ्गो विद्युतीय तार छुँदा उहाँलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय 12 जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते हुनुभएको महतोलाई श्रीमान रामचन्द्रले उपचारको लागि सिमारा स्थित सिटी स्टार अस्पताल पुर्याउनु भएको थियो। अस्पतालका चिकित्सकले उहाँलाई मृत घोषणा गर्नुभएको हो। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमाराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान शुरू गरेको छ। रूखमा अरिंगाल पोल्ने क्रममा रूखबाट खसेर मकवानपुरको थाहा नगरपालिकामा 1 युवाको मृत्यु भएको छ। रूखबाट लडेर गम्भीर घाइते हुनुभएको मकवानपुरको थाहा नगरपालिका वडा नम्बर 1-12 ही चोरका उत्सव गोपालीको उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 30 गोपालली शुक्रबार साँझ घरबाट करिब 500 पूर्व सार्वजनिक चौरमा रहेको 29 रूखमा अरिंगल पोल्ने क्रममा रूखबाट करिब 20 तल खसी घाइते हुनुभएको थियो। उपचारको लागि ट्रमा सेन्टर काठमाण्डुमा ल्याइएको भए पनि उहाँको उपचारको क्रममा मृत्यु भएको हो। गोपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिहरूलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायको नाममा परामर्देश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ला र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाको कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातको आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटको सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अद्यावधि गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोग का प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन शुरू भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 बढ़ी धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठी सहित 600 भन्दा धेरै समर्थकलाई पक्राउ समेत गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनबाट आउ जाउ गर्ने 250 भन्दा धेरै रेल सेवाहरू पनि रद्द गरिएको छ। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोध राखिएको छ र जनतर मन्तरमा आगमनमा रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। सीजेपीले मतदान सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जन परिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पास्टको आह्वान गरेको हो। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपालको शिक्षा प्रणाली विद्यार्थीलाई वर्तमानका लागि मात्र नभई भविष्यका चुनौती र अवसरको सामना गर्न समेत सक्षम बनाउनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलको जोड। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कांग्रेसको 15 महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको प्रतिबद्धता। वर्तमान सरकार सुहिच्छाचारी शासन र अधिनायकवादीको बाटोमा अगाडि बढ़न खोजिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको आरोप। र भारतमा सीजेपीको आह्वानमा प्रदर्शन, नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा, 250 भन्दा धेरै रेल सेवाहरू रद्द। हवस्त, सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी। नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
8: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सीजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनपुन महाश्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगासागर तथा कपिलमुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी, रामेश्वरम दर्शन, वैष्कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर, श्री एम्बकेश्वर, श्रीडी साई बाबा, ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाव भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना, बस्न, अटो रिक्सा, डुंगा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, साधो बाटो चरीकोट दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिदछु, तिमीहरूले एक अर्कालाई प्रेम गर। पवित्र धर्मशास्त्र बाइबलमा यूहन्नाको पुस्तक 13 अध्यायको 34 पदमा येशू ख्रीष्टले भन्नुभएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम इसाई डबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह, कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको प्रार्थना छ। इसाई धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 900 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम चरीकोट स्थित चरीकोट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईँले यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radioselung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता साथी, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबली विषयवस्तु, जीवन रूपान्तरणका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदाय वा व्यक्तिको अवमूल्यन, अपमान, साम्प्रदायिक घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशू ख्रीष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हित सहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी संगीता लामा छेत्रीज्यूको तितो मिठो अनुभव सहितको गवाही प्रस्तुत गर्न गइरहेका छौं। सन् 1983 जन्मनुभएका छेत्रीज्यू हाल भूटानको विभिन्न स्थानमा सेवकाई गर्दै आइरहनु भएको छ। बाल्यकालदेखि वर्तमानको दिनसम्म छेत्रीज्यूको जीवन गवाही ईश्वरीय आश्चर्य कर्मद्वारा सजिएको छ। श्रोता साथी, यो एक ईश्वर प्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको संगालो सहितको सत्य गवाही हो। येशू ख्रीष्टसँगको करिब एक दशक भन्दा लामो यात्रामा परमेश्वरले गर्नुभएको आश्चर्य कर्मलाई छेत्रीज्यू आफैले जीवनमा भोगेर थाहा पाउनुभयो। यस गवाहीद्वारा येशूले तपाईँलाई गर्ने अद्भुत प्रेमको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। ख्रीष्टलाई पछ्याउनु फरक धर्म अप्नाउनु भन्दा पनि सत्यतालाई चिनेर त्यससँग सम्बन्ध गाँस्नु हो भन्ने उहाँको बुझाइ छ। अत एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमा कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईँको लागि आशिषित हुनेछ भन्ने मेरो विश्वास छ। साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्चक घटनाहरू, मननयोग्य विषयवस्तुहरू रहने नै छन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक युट्यूब च्यानलबाट उद्धृत गरेका हौं। झट्ट सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने यस गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवनयात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको करिब 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा इसाई भजन राख्ने अनुमति चाहन्छु।

0: इसाई श्रोष्ठहरूको मिठो आवाजमा गाइएको यो भजन सँगै आउनु श्रोता अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागिएको आजको वचन नामक प्रस्तुति आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हो। आउनु श्रोता अबको प्रस्तुतिमा हामी पनि यो सन्देश सुनौ र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: गलत निर्णय लिनुभन्दा अघिका स्पष्ट संकेतहरू। जयमसी आजको बाइबलले खण्ड अयुबको पुस्तक 34 अध्यायको 4 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यसैले जे कुरा ठिक छ सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं। जब तपाईँ गल्ती गर्नुहुन्छ वा गलत निर्णय गर्नुहुन्छ, यदि तपाईँ बुद्धिमान हुनुहुन्छ भने यस्तो प्रश्न सोधेर तपाईँले यसबाट सिक्नुहुनेछ। मैले कहाँ गल्ती गरे? खराब निर्णय गर्नबाट बस्नका लागि तीनवटा तरिका यहाँ छन्। पहिलो, जहाँ तपाईँ रहन उपयुक्त हुनुहुन्न त्यहाँ संलग्न नबन्नुहोस्। निमन्त्रणा बिना मदत गर्नुलाई हस्तक्षेप गर्नु भनिन्छ। तपाईँ जतिसुकै योग्य हुनुभए तापनि, अरू मानिसहरूले काम कुरा जतिसुकै बिगारे तापनि, परमेश्वरले तपाईँलाई नबोलाउनु भएको ठाउँमा प्रवेश गर्नु कहिले असल हुँदैन। आफैलाई सोध्नुहोस्, म आफ्नै जीवनमा कुन कुरादेखि बस्न खोजिरहेको छु जसले मलाई अरू कसैको जीवनको जिम्मा लिन लगाउन चाहन्छ? दोस्रो, निर्णय गर्नु अघि रोकिनुहोस्, सोच्नुहोस् र प्रार्थना गर्नुहोस्। जसले सुन्न अघि नै जवाफ दिन्छ त्यो त्यसको मूर्खता र शर्म हो। त्यो कुरा तपाईँले हितोपदेशको पुस्तक 18 अध्यायको 13 पदमा हेर्न सक्नुहुन्छ। यदि तपाईँ हरेक कुरामा उपलब्धि चाहने व्यक्ति हुनुहुन्छ जसले पर्खनुभन्दा केही न केही गर्नु असल ठान्छ भने तपाईँले सोच विचार नगरी भावनाको जगमा छनौटहरू गर्न सक्नुहुन्छ अनि त्यसले परिस्थितिलाई खराब बनाउँछ। निर्णय लिँदा मुख्य व्यक्तिहरूलाई समावेश गर्नुहोस् अनि कदम चाल्नु अघि पवित्र आत्माको सल्लाह सुन्नुहोस्। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 16 अध्यायको 13 पदमा हेर्न सक्नुहुन्छ। तेस्रो, निर्णय लिन धेरै समय नपर्खनुहोस्। यदि तपाईँ सिद्धान्तवादी हुनुहुन्छ भने तपाईँ यहाँ जोखिममा हुनुहुन्छ। तपाईँ गलत छनौट गर्ने बारेमा यति चिन्तित हुनुहुन्छ कि तपाईँले कुनै पनि छनौट गर्नुहुन्न। तर कुनै छनौट नगर्नु पनि वास्तवमा एक छनौट नै हो। तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्किदिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। यो कुरा तपाईँले याकुबको पुस्तक 1 अध्यायको 5 पदमा हेर्न सक्नुहुन्छ। उत्तम अवस्थामा तपाईँले अरूको लागि साहस र चासो देखाउनुहुनेछ र परिस्थिति सुधार गर्नुहुनेछ। खराब भएमा चाहिँ के हुनेछ? तपाईँलाई गल्ती गर्नुहुनेछ र त्यसबाट सिकेर अझै बुद्धिमान बन्नुहुनेछ। यसकारण परमेश्वरको मार्गदर्शन खोजिसकेपछि पनि गलत निर्णय भएमा त्यसबाट सिक्न सकिन्छ, तर धेरै चिन्ता गर्नु पर्दैन। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

यो थियो आजको सन्देश। अब भने कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी संगीता लामा छेत्रीज्यूको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र सतावटहरूको बावजूदमा पनि यीशुलाई रोज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका हौं। यस खण्डमा प्रस्तुत गवाहीद्वारा इसाई जीवनमा देखा पर्ने अनेकौं किसिमका समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनका लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। त आउनुहोस् श्रोता, कार्यक्रमको यो खण्डलाई हामी निरन्तरता दिउँ।

जय मसीह हजुर सम्पूर्णमा फेरि पनि यस भ्याने गरी आजको दिनमा म यसरी तपाईँहरूको बीचमा म आज सुरु गर्न गइरहेको छु मेरो जीवन गवाई अफिसियल पेजबाट हजुरहरूको अगाडि म मेरो लाइफ टेस्टिमोनी मेरो जीवन गवाई हजुरहरूको अगाडि म राख्न गइरहेको छु अनि मेरो जीवन गवाई भन्नुपर्दा यो 30 मिनट 35 मिनट 40 मिनट एकदमै थोरै भएर जान्छ तर मैले म संक्षिप्तमा प्रभु येशूले परमेश्वरले मेरो जीवनमा के कार्य गर्नुभएको छ उहाँको अनुग्रह उहाँको प्रेम मेरो जीवनमा कस्तो प्रकारले चाहिँ साबित भएको छ भन्ने कुराहरू मैले अनुभव गरेको कुराहरू हजुरको माझमा म आजको दिन यस घडी म राख्न गइरहेको छु अनि तपाईँहरूको अगाडि म यसरी आइरहेको छु अनि सर्वप्रथम त म मेरो परिचय साट्न चाहन्छु यहाँहरू बीचमा जति पनि श्रोता मित्रहरू तपाईँहरू यसरी कनेक्ट भइराख्नु भएको छ थ्याङ्क यू सो मच वान्स अगेन अनि तपाईँ सबलाई परमेश्वरले आशीर्वाद दिउन् अनि मेरो सानो परिचय म दिन चाहन्छु मेरो नाम संगीता लामा छेत्री म पास्टर आइजको श्रीमती म सिङताम सिक्किम इन्डियाबाट हजुरको समक्षमा म पेश भएको छु अनि भन्नुपर्दा आज म मैले चाहिँ कसरी चाहिँ येशु ख्रिस्टलाई मेरो जीवनमा मैले अपनाउन सके कसरी म प्रभुलाई मैले ग्रहण गर्न सके कसरी मैले प्रभुलाई चिने भन्ने कुराहरू तपाईँको अगाडि म राख्न चाहन्छु संक्षिप्त एकदमै संक्षिप्त ब्रिफली हजुरको अगाडि म राख्न गइरहेको छु तपाईँले धैर्य धारण राख्नु होला मसँगै है अनि म वान आफ्टर अनदर तपाईँको बीचमा म राख्न गइरहेको छु अनि म भन्नुपर्दा चाहिँ म बर्न क्रिस्चियन चाहिँ होइन मैले प्रभुलाई चाहिँ मेरो टिनेज अवस्थामा मैले चिनेको हो अनि म मेरो फ्यामिली ब्याकग्राउन्ड भन्नुपर्दा चाहिँ म चाहिँ बुद्धिस्ट ब्याकग्राउन्डबाट हो तर म जब 12-13 वर्षको उमेरमा चाहिँ येशूलाई मैले चिन्न सकेँ अनि त्यसको अन्तरालमा चाहिँ परमेश्वरले मेरो जीवनमा कस्तो प्रकारले कार्यहरू गर्नुभयो भन्ने कुराहरू म तपाईँहरूको बीचमा राख्न गइरहेको छु अनि येशू प्रभु येशू चाहिँ मेरो जीवनमा कस्तो चाहिँ रोल खेल्नुभएको छ भन्ने कुरा थुप्रो अनुभवहरू छ तपाईँहरूको बीचमा मैले राख्नु पर्दाखेरि भन्नुपर्दा फेरि चाहिँ है अनि साँच्ची नै म सानो स्क्रिप्चर इपिसी 2:8 लेखेको छ ग्रेसको बारेमा अनुग्रहको बारेमा अनि मेरो जीवनमा चाहिँ प्रभु येशू ख्रिस्टले परमेश्वर पिताले कस्तो प्रकारले चाहिँ अनुग्रह गरेको कुराहरू म हजुरको समक्षमा म राख्न अनि अनुग्रह ग्रेस भन्ने कुरा ग्रेस यो चाहिँ ग्रेस भन्ने कुरा परमेश्वरको अनुग्रह भन्ने चाहिँ यो अनुग्रह चाहिँ कसैले पनि मानिसबाट हामी प्राप्त गर्न सक्दैन प्रियहरू है यो अनुग्रह चाहिँ आज हामीलाई चाहिँ परमेश्वरबाट मात्र हामीलाई मिल्दछ अनि साँच्चै नै इट इज द गिफ्ट अफ गड भन्छ ग्रेस इज द गिफ्ट अफ गड है अनि यो गिफ्ट चाहिँ परमप्रभु परमेश्वरले मलाई दिनुभएको छ अनि यही कुरा म छोटकारीमा हजुरको बीचमा म फेरि पनि रिपिट गरिरहेको छु राख्न गइरहेको छु अनि परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु यो सुन्दर मिठो समयको लागि यो पेजबाट मैले मेरो आफ्नो केही कुरा भन्न गइराख्नु पाउँदा चाहिँ धेरै म एक्साइटेड छु धेरै एकदम म आफूलाई एकदमै खुसी लागिरहेको छ अनि म भन्नुपर्दाखेरि चाहिँ येशू प्रभुलाई एक दिनको कुरा हो जब मेरो श्रीमान अनि म एउटा म यसरी भनेर तपाईँहरूको माझमा म सुरु गर्न चाहन्छु त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो मैले कम्ती मैले 7 पोइन्ट मात्रै मैले बनाएको छु हुनु त मैले गवाई भन्नु पनि धेरै छ अनि यो अहिले यो समयमा चाहिँ केही पनि पुग्दैन यो समयले सानो समय छ तर यो सानो समयभित्र म 7 पोइन्टहरू हजुरको अगाडि म राख्न गएछु मेरो पर्सनल मेरो व्यक्तिगत है हजुर अनि मैले चाहिँ मेरो मैले चाहिँ के पाएँ येशूलाई जब मैले छिने त्यहाँ त्यहाँदेखि उसो चाहिँ के हो कस्तो अनुभव मैले गरिरहेको छु भन्दा अहिले मेरो उमेर म भन्नुपर्दा म 43 झन्डै कम्प्लिट हुन लागेको छ परमेश्वरलाई धन्यवाद होस् तर येशूले म कहिलेदेखिको मेरो जीवनमा अनुग्रह भयो भन्ने कुरा म त्यो मेमोरी फ्ल्यास जब त्यो घटना है त्यो सम्झिँदा फेरि अनि बादको घटनाहरू मेरो प्रिभियस मेरो पास्ट मलाई यस्तो मलाई प्रभु येशूले चाहिँ मेरो कतिवटा इन्सिडेन्ट्सहरू मेरो जीवनमा भएको कतिवटा इन्सिडेन्ट्सहरूलाई एकदमै रिकल गरिदिनु भयो मेरो मेरो एकदमै मेरो दिमागमा ताजा बनाइदिनु भयो ती कुराहरू हजुरको बीचमा म राख्न गइरहेछु हजुरहरू सुन्नुहोस् है अब तपाईँको बीचमा म भन्न गइरहेको छु अनि कतिचोटि प्रभु येशूले रिमाइन्ड गराउनुहुन्छ
कतिवटा इन्सिडेन्टको कुराहरू अनि त्यस्तो कुराहरू मेरो जुन पास्ट इयर्समा जब म इन्फ्यान्ट थिएँ, जब म आमाको कोखबाट जब म जन्मेँ त्यहाँदेखि उसो म तपाईँहरूको बिचमा म सेयरिङ गर्न गइरहेको छु अनि तपाईँले स्वीकार्नुहोला आजको यो मेरो जीवन गवाई हजुरहरूले स्वीकार्नुहोस् भनिकन म बिन्ती टक्राउँदछु। अनि साँच्चै नै जब म मेरो परिवारमा जब मेरो जन्म हुनुभन्दा अगाडि मेरो आमाको पहिलो एउटा नानी जब उहाँले जन्माएको थियो त्यो जन्माको छोरी चाहिँ उसको चाहिँ मृत्यु भइसकेको थियो, अलरेडी जन्मिँदै नै मरेको थियो भने चाहिँ अनि त्यसको केही वर्ष बादमा मेरो आमाको गर्भमा म है र चाहिँ अनि जब म जन्मे अनि म त्यति बेला जीवित जन्मिएँ है जीवित जन्मिन सके अनि साँच्ची नै त्यो चाहिँ मेरो लागि चाहिँ यसोले गर्नुभएको एउटा अनुग्रह मलाई त्यो म परमेश्वरले त्यो कुरालाई हालिदिनु भयो त यसरी जन्मिएको थियो तेरो पहिला तेरो जन्मिने तेरो दिदी चाहिँ मरेको जन्मेको थियो तँ चाहिँ जिउँदो जन्मिन सकिस् अनि यो चाहिँ मलाई प्रभु येशु परमेश्वर पिताले मलाई अनुग्रह गर्नुभएको यो मेरो पहिलो अनुग्रह भन्न म चाहन्छु यहाँहरूको बीचमा भनी अनि साँच्ची नै मेरो आमाको पहिलो छोरी जन्मिँदै मरेको जन्मे भने दोस्रो म जब जन्मे अनि म परमेश्वरले मलाई अनुग्रह गर्नुभएको कुराहरू म चाहिँ जिउँदै जन्मन सके अनि जस्तै पास्ट लाइफको कुराहरू म भनिरहेको छु मेरो इन्फ्यान्टको कथाहरू तपाईँको बीचमा म राख्न गइरहेको छु अनि साँच्चै नै एक दिनको यस्तो घटना हुन्छ जब म 4 महिनाको म उमेरको हुँदाखेरि मेरो आमा बाबुले मलाई भनिरहेको यो मेरो कथाहरू म तपाईँको बीचमा राख्न गइरहेको छु अनि जस्तै उहाँहरू रातको समयमा जब चिर निन्द्रमा उहाँहरू एकदम मस्त सुतिरहेको बेलामा त्यति बेला मेरो 4 महिनाको मेरो उमेर त 4 महिनाको थिएछ अनि यो 4 महिनाको उमेरमा त्यति बेला रातिको समय जब सुतिरहेको बेलामा चाहिँ उहाँहरू चाहिँ एकदमै सुतिरहेका गहिरो निन्द्रमा भएकाले गर्दा केही कुरा थाहा नपाएको तर राति चोरले आएर चाहिँ सम्पूर्ण उहाँको सबै धन सम्पत्तिहरू कमाएको कुराहरू सबै चोरेर लगेको है अनि चोरेर लगेको यो चाहिँ कहाँको घटना भन्दाखेरि चाहिँ मैले अलिकति म तपाईँलाई के जोड्न चाहन्छु भन्दाखेरि म चाहिँ जन्मिनु चाहिँ भुटानमा जन्मेको फुन्चुलिङ भुटानमा त्यहाँ चाहिँ मेरो आपाले चाहिँ गभर्मेन्ट इम्प्लोइज हुनुहुन्थ्यो एनिमल हस्बेन्ड्री डिपार्टमेन्टमा फुन्चुलिङ भुटानमा अनि त्यति बेला चाहिँ उहाँहरू क्वार्टरमा बस्नुहुन्थ्यो तर हुनु चाहिँ म चाहिँ इन्डियन ओरिजिन भए तापनि तर मेरो जन्म चाहिँ भुटान फुन्चुलिङ भुटानमा भएको हो मेरो परिवारमा 2 भाइ अनि म चाहिँ एउटै छोरी है हामी 3 अनि परमेश्वरलाई धन्यवाद होस् अनि त्यो दिनको घटनामा म फेरि फर्किएर म आउन चाहन्छु अनि साँच्चै रातको समयमा चोरी भएर सबै सरसामानहरू उहाँको धन सम्पत्ति आमा बाबु सबै चोरेर लगेको बेलामा चाहिँ जब उहाँहरूको निन्द्रा बिउजिँदाखेरि चाहिँ घर फ्याङ फ्याङ देखेको छ अनि त्यहाँनिर नानी पनि छैन छोरी पनि छैन अनि सरसामान पनि छैन उहाँले लगाउनु भएको शरीरमा मेरो आमा आपाले लगाउनु भएको शरीरमा लगाएको जुन लुगाहरू छ त्यति मात्रै राखिदिएको रहेछ है यति डरलाग्दो चोरी भएको अनि साँच्ची नै बिहान बिउजिँदा सबै अफिसको अटर त मेरो मेरो मेरो आपाको कलिग्सहरू स्टाफहरू सबैजना आएर सबै खोज्छ अनि छोरीलाई खोज्छ छोरी पनि भेट्दैन तर बल्ल बल्ल कस्तो प्रकारले चाहिँ मलाई म जब 4 महिनाको थिएँ मलाई चाहिँ कस्तो तोसकहरूको थाकले सानो नानीलाई माथिर तोसकहरूको थाक सिरकहरूको थाक सामानको थाकले चाहिँ मलाई चाहिँ छोपेको ठाउँमा चाहिँ मेरो आपाको कलिग्सहरूले चाहिँ मलाई त्यहाँबाट रेस्क्यु गरेको कुराहरू अनि त्यो कुरा मलाई सम्झनामा आयो प्रभुले मलाई सम्झने भयो यसरी सम्झाइदिनु भयो यसरी मैले तँलाई बचाएको छु अनि यो चाहिँ मेरो लागि चाहिँ दोस्रो अनुग्रह म जन्मेकोदेखि मेरो प्रभु येशूले मलाई दोस्रो अनुग्रह गर्नुभएको अनि साँच्चै नै नभए त यदि प्रभुले मलाई अनुग्रह नगर्नु भएको भए त म सायदै त्यो सानो 4 महिनाको दुधे बालाखा त्यो नानी चिरकले तोसकले थिचेर सायद मेरो प्राण जान्थ्यो होला तर म नर्मल सबैले मलाई फेला पारेको कुराहरू छ है अनि फेरि जब म 8 महिनाको भयो मेरो इन्सिडेन्ट यो त मलाई परमेश्वरले प्रभु येशू ख्रीष्टले मलाई मेमोरी फ्ल्यास ब्याक गरिदिनु भएको कुराहरू उहाँले गर्नुभएको अनुग्रह मेरो जीवनमा कति धेरै रहेछ भने उहाँले मलाई यति बेसी अनुग्रहको साथसाथ मलाई उहाँले धेरै माया गर्नुभएको कुराहरू मैले फिल गरेको कुराहरू मैले तपाईँहरूको माझमा मैले सेयर गरिरहेको छु अनि जब म एक दिन मेरो आमाले मलाई पक्रेर अनि भुटान फुन्सुलिङको त्यहाँनिर तुर्सा खोला छ तपाईँहरू कति जग्गाहरूलाई परिचित हुनुहुन्छ त्यो भेग त्यो एरिया त्यो ठाउँ त्यो देश त्यो खोला है
अनि साँच्ची नै त्यसरी त्यति बेलाको समयमा सबैजना इन्टरटेन गर्न के गर्न कसरी पिकनिकहरू मनाउनु त्यो खोलामा जाने गर्छन्। अनि मेरो आमा चाहिँ मलाई सानो नानी 8 महिनाको छोरीलाई चेपेर चाहिँ खोला जानु भएको थिएछ। अनि खोला जानुहुँदा फेरि चाहिँ उहाँले लुगाहरू धोइरहेको बेलामा चाहिँ म सानो नानी 8 महिनाको नानी चाहिँ खोलाले कति छिटो आएर मलाई खोलाले मलाई कतिखेर बगाएर लगिसकेछ मेरो आमालाई पत्तो भएन। अनि म चाहिँ भने खोलाको माथि माथि तुर्सा खोलाले फुतुर्साले मलाई फ्लोटिङ बगाउँदै बगाउँदै लगिरहेको कहाँ तल 1-2 किलोमिटर जति बगाइसकेको रहेछ। अनि तलबाट केही मानिसहरूले दाउरा बोक्ने केही मानिसहरूले त्यो सानो नानीलाई चेपेर कसको नानी हो भनेर त्यहाँनिर खोज्दै मेरो आमालाई जब भेटेर हातमा दिनुभएछ मलाई त्यति बेला रेस्क्यु गरेका कुराहरू। अनि साक्षी प्रभु कति भलो हुनुहुन्छ यस्तो इन्सिडेन्टहरूबाट मलाई इन्सानमै मलाई मेरो दुधे बालकको अवस्थामा यो कुराहरू मलाई त्यो दिन चाहिँ मलाई मेमोरी फ्ल्यास ब्याक गराइदिनु प्रभुले। अनि मलाई आँखाबाट आँसुहरू झर्दै साँच्ची नै यस जिसस यु आर लिभिङ गॉड तपाईँ जिउँदो परमेश्वर कसरी मलाई बचाउनु भएको तपाईँले यति भिड भएर मलाई कस्तो याद गर्नु भएको अनि त्यो याद गर्ने चाहिँ प्रभु येशु हाम्रो हुनुहुन्छ एमेन हालेलुया। अनि साक्षी नै त्यसरी मेरो आमाको हातमा जब त्यो नानी पर्छ अनि मेरो आमाले पक्रेर छात्तीमा पक्रेर है यस्तो मुटुमा पक्रेर चाहिँ एकदमै रुको कुराहरू यो कुराहरू मलाई सबै मेमोरी फ्ल्यास ब्याक भयो। अनि यो चाहिँ येशूले गर्नुभएको यो चाहिँ मेरो जीवनमा यो चाहिँ तेस्रो है फुन्सुरिङ भुटानको तुर्सा खोलाको यो इन्सिडेन्टबाट बजाउनु भएको छ मलाई यो चाहिँ तेस्रो अनुग्रह जिजस ग्रेस इन माई लाइफ यही कुरा म तपाईँको बिचमा मैले बाँचु गरिरहेको छु। अनि त्यसै प्रकारले जब म टिन्समा थिएँ है जब म टिन्समा पुगे अनि त्यति बेला चाहिँ मेरो परिवारमा यति साह्रो समस्या आयो मेरो आमा एकदमै सिकिस्त बिमारी हुनुभयो। अब यहाँदेखि उसको चाहिँ मेरो जर्नी सुरु हुन्छ प्रिय तपाईँले जति नै मलाई फेसबुक लाइभबाट मलाई हेरिराख्नु भएको छ भने तपाईँलाई म फेरि पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। धन्यवाद तपाईँ मसँग जोइन भइराख्नु भएको छ थ्याङ्क यू सो मच वान्स अगेन भन्दै। अनि साथीले जब म टिन्समा थिएँ त्यति बेला त्यो समयमा मेरो आमा यति साह्रो सिकिस्त बिमारी हुनुभयो। अब मैले भनिरहेछु हाउ आई एक्सेप्टेड जिजस एज माई सेभियर मेरो मुक्तिदाता कसरी भनेर मैले छिन्न सकेँ येशूले कसरी मेरो प्राणलाई रक्षा गर्नुभयो भन्ने कुरा मैले मेरो आमाको गर्भको हुँदादेखिको नै मैले यो कुराहरू इन्सिडेन्सहरू हजुरको समक्ष मैले राख्न सकिरहेको छु भने। अनि जब म टिन्समा थिएँ त्यति बेला मेरो आपा मेरो परिवार मेरो आमा एकदमै सिकिस्त बिमारी बेड रिडन भएको थियो एकदमै पछ्यानमै होइन पुरा सुकेर अब लास्ट स्टेजमा थियो मेरो आमा अनि धेरै दबाईहरू गरेको धेरै धामी झाँक्रीहरू गरेको धेरै औषधिहरू गरे बट अल इज इन भ्यान सबै व्यर्थै अनि व्यर्थे व्यर्थे अनि लास्टमा उपाय नै रहेन अनि अन्तमा एउटा हस्पिटलबाट डिक्लेयर हुन्छ आसामको बकैगाउँ भन्ने ठाउँबाट त्यो हस्पिटलबाट डिक्लेयर हुन्छ कि अब मेरो आमा बेसी समय लामो समय बाँच्न सक्दैन अब ऊ बेसी नै बस्छ भने चाहिँ 2-3 महिना अनि त्यसको लागि चाहिँ सबै फ्यामिलीहरू चाहिँ मेन्टली प्रिपेयर हुनुपर्छ भनेर डक्टरले मेरो आपालाई सजेस्ट गरेको थियो भनी चाहिँ अब हामी त्यसरी डेस्परेट थियौँ अनि हामी त मसिना थियौँ म चाहिँ ठुलो छोरी जेठी छोरी घरको सानो है उमेर सानो छ त्यति बेला मेरो मुमुनि 2 भाइ छ अनि साँच्ची नै मलाई त्यतिदेखि मलाई उयो भइरहेको थियो नि मैले भनिरहेको थियो गड त्यति बेला त अब त्यति बेला प्रभु यीशुको बारेमा केही पनि थाहा पनि थिएन मलाई त अनि के गर्नुपर्ने दिमागमा यति बेसी इन्सेक्युरिटी कुराहरू यदि मेरो आमालाई तलमाथि भइहाल्यो भने त अब कसरी गर्ने ओ यति साह्रो सो मिनी के भन्नु चिन्ताले सताइरहेको थियो मलाई है अनि त्यति बेला चाहिँ अब केही छैन नो होप आशै छैन मेरो आमा अब केही महिनाको मात्रै महिमान छ है अब मेरो आमा बाँच्दैन भनेर मेरो आपाले पनि धुरुधुरु रुइरहेको थियो मेरो आमाले पनि भन्दै थियो हामीलाई माया गरिरहेको थियो अब नानी म त हुँदिन होइन तिमी राम्रोसँगले पढ यो कुराले मेरो आँसु यति साह्रो बेसी आइरहेको थियो अनि साँच्चै नै यो म सानो छँदाको मेरो चिनेजको कुराहरू तपाईँसँग मैले सेयर गरिरहेको छु यसरी कस्तो प्रकारले हाम्रो परिवारलाई चाहिँ बच्नु भयो भन्ने कुराहरू भनिरहेको छु मसँग तपाईँहरू हुनुहुन्छ थ्याङ्क यू सो मच। अनि साँच्चै नै त्यस्तो भयो अनि मेरो आपाले मलाई भन्नुभयो मेरो जहाँनिर घर छ झैगाउँमा त्यहाँदेखिको नजिकमा मेरो चर्च छ हिमालय फ्रान्सिस्को चर्च भन्ने चर्च छ स्टिल अहिले चर्च छ अनि मेरो आपाले भने नजिकको चर्चबाट कुनै पनि पास्टर बोला नानी भनेर भन्नुभयो अनि म चाहिँ खुलेर कुदेर
त्यो चर्चको पास्टरलाई मैले खोजी गरेँ अनि उहाँको घरलाई खोज्दै म सानो केटी अनि म यसरी जान सके अनि त्यहाँ गएर मैले पास्टर जोन भुटिया अहिले रेभरेन्ड जोन भुटिया जी हुनुहुन्छ उहाँ मेरो आफ्नै बाबु हुनुहुन्छ अनि उहाँलाई नै मैले पक्रेँ अनि भने अङ्कल मेरो आमा यस्तो यस्तो बिमारी हुनुहुन्छ तपाईँले प्रार्थना गरे जाती हुन्छ अरे मेरो आप्पाले भन्नुभएको अनि तपाईँलाई बोलाउनु भएको छ जस्तै मैले भने उहाँहरू हतार हतार आएर अनि पास्टर अङ्कल आएर मेरो आमाको लागि प्रार्थना गरिदिनुभयो उद्धार मुक्तिको कुराहरू भन्नुभयो अनि यो सबै कुराहरू भनिसके बादमा अनि उहाँले गस्पलको कुराहरू भन्नुभयो अनि मेरो आमाले त्यो कुरालाई ग्रहण गरिराख्नु भएको कुरा मैले म सानो केटीले मैले दैलाको त्यहाँबाट उभिएर हेरिरहेको थिएँ होइन अनि मेरो आमालाई प्रार्थना गरिदिनु भयो उहाँहरूले त्यति मात्रै नभएर त्यहाँ त्यहाँको मण्डली जति पनि छन् क्रुसेडका मण्डलीहरू एक एकजना आएर उहाँहरूले एक महिना दुई महिना तिन महिना कन्टिन्यू लाइक देयर रुटिन उहाँ आफ्नो रुटिन जस्तो गरेर उहाँले आएर यति बेसी आत्मामा भएर प्रार्थना गरिदिनु भयो हिलिङको लागि डिभाइन हिलिङको लागि अन्तर्मिति गरिदिनु भयो अनि साँच्चै नै नभन्दा दुई महिना तीन महिना जब डक्टरले अब मर्छ भनेको थियो मेरो आमालाई भने चाहिँ जस्ट अपोजिट हुनु थाले त्यहाँदेखि मेरो आमाको शरीरमा परमेश्वरको त्यो डिभाइन अलौकिक चङ्गाइले कार्य गरिराख्नु भएको थियो एमेन हालेलुया प्रेज द लॉर्ड अनि साँच्चै नै त्यो देख्दा फेरि खाना खानु छोडिसकेको थियो भने उहाँले अब खाना माग्नु थाल्यो अनि त्यसरी हेल्थमा इम्प्रुभमेन्ट हुँदै गयो डे आफ्टर डे है अब आवर एन्ड आफ्टर आवर त्यति साह्रो हामी धेरै खुसी भयौँ मेरो आप्पा म त एउटै छोडी झन् है एकदमै हामी धेरै खुसी भयौँ अनि साँच्चै नै उहाँले भने अब म चाहिँ जाति भए पनि म चाहिँ प्रब्लममा ग्रहण गर्छु भनेर उहाँले भन्नुभयो अनि साँच्चै नै यो चाहिँ 1990s कुराहरू हो अनि त्यस्तो प्रकार जब मेरो आमा पूर्ण रूपले रिकभर हुँदै गयो 91 है त्यहाँदेखिको आमाले पूर्ण रूपले उहाँले आफ्नो जीवन उहाँले परिवारलाई आफ्नो परिवारको समेत उहाँले आफ्नो जीवन प्रभु येशु ख्रीष्टलाई उहाँले दिनुभयो अनि यो 91 अनि 92 दौरानमा है यसरी हाम्रो सम्पूर्ण परिवारले मेरो आमाको कारणले गर्दा मेरो आमाले परमेश्वर बचाएको त्यो हिलिङ पाएको कारणले गर्दाखेरि हामी सम्पूर्ण परिवारहरू चाहिँ येशु प्रभुलाई चाहिँ ग्रहण गर्न सक्यो अनि यो चाहिँ येशुले गर्नुभएको मेरो जीवनमा मेरो आमाको मार्फत मेरो जीवनमा चाहिँ यो चाहिँ चौथो अनुग्रह उहाँले किनभने त्यति बेला मलाई टुरी बनाउनु भएन मेरो प्रभुले मलाई के अरे सिङ्गल प्यारेन्ट्समा राख्नु भएन परमेश्वरले चाहिँ उहाँले मेरो आमालाई बचाउनुभयो मेरो सानो केटीको प्रार्थना मण्डलीको प्रार्थना मेरो मदर चर्चको पास्टरको प्रार्थना उहाँको कमिटमेन्ट उहाँको डेडिकेसन प्रेयरमा यति डरलाग्दो मैले देखेको छु अनि साँच्चै उहाँहरूलाई म धन्यवाद दिन्छु उहाँहरू अझै पनि यदि कतिजना मसँग लाइफमा जोडिराख्नु भएको छ उहाँहरूले देखिराख्नु भएको छ यो चाहिँ मेरो एउटा टेस्टिमोनी तपाईँहरूको बीचमा मैले राखिरहेको छु अनि यहाँ मात्र होइन मेरो परमेश्वरले मेरो आमालाई चाहिँ त्यही केही समयको स्थान मात्रै राख्नु भएन प्रिय है मेरो आमा धेरै वर्षसम्म बाँच्नुभयो कति बेलासम्म भन्नुहोस् न भन्दा फेरि चाहिँ मेरो आमालाई डक्टरले तीन महिनामा मर्छ भनेको थियो 90s अब अहिले चाहिँ मेरो आमालाई चाहिँ मेरो आमालाई आयु दान दिनुभयो है यति बेलासम्म मेरो आमा चाहिँ बसिदिनु भयो हामीलाई पढाउनु पढायो पढाउन्जल हाम्रो विवाह गरुन्जल मेरो मात्र होइन मेरो दुईटा भाइ छ हामी तिनैजनाको विवाह पनि सकेर देख्नुभयो अनि अर्को कुरा उहाँले नातिनीहरू पनि देख्नुभयो नातिहरू पनि देख्नुभयो यति लामो चाहिँ प्रभु येशू ख्रीष्टले मेरो आमाको आयुलाई चाहिँ एक्सटेन्ड गराइदिनु भयो अनि यो चाहिँ ओन्ली पोसिबल इन जिसस आमेन अनि साँच्ची नै त्यत्रो मैले त्यो टुरीको चाहिँ मैले अनुभव गर्न सकेन अनि प्रभुले मलाई यो अनुग्रह दिनुभयो अनि साँच्ची नै धेरै लामोसम्म प्रभुमा आयु थपिदिनु भयो मेरो आमालाई तर अहिले चाहिँ अब मेरो आमा हुनुहुन्न तर पनि म प्रभुलाई म धन्यवाद दिन्छु किनभने यो लामो अवधि हामी सानो मेरो भाइहरू मसिनो थियो तर कसरी चाहिँ अब बचाउनु भन्ने कुराहरू हुर्काउनु भन्ने कुरा चाहिँ मेरो आमाले नै गरिदिनु भयो प्रभुले त्यो थप आयु मेरो आमालाई थपिदिनु भयो यो चाहिँ येशु प्रभुमा मात्र यो चाहिँ सम्भव छ मेरो प्रिय तपाईँ जति मसँग कनेक्ट भइराख्नु भएको छ थ्याङ्क यू सो मच वान्स अगेन फर हियरिङ मी सुनिराख्नु भएको छ अनि म धन्यवाद दिन चाहन्छु मेरो आमालाई यस्तो प्रकारले चाहिँ बचाउनु भयो अनि आमाको कारणले गर्दा आज हामी साँच्चै नै त्यहाँदेखि उसो यो समय त 91, 92, 93 उसोको जति पनि समय छ त्यहाँदेखि चाहिँ मैले चाहिँ चर्च जान थालेँ मैले प्रभुलाई असल प्रकारले चिन्न सकेँ स्क्रिप्चर्स वचनका कुराहरू मैले बुझ्न सकेँ अनि यो कुराहरू यहाँदेखि उसो चाहिँ मेरो आत्मिक यात्राहरू मेरो सुरु भएको हो
है संगीताको चाहिँ आत्मिक यात्रा चाहिँ 93-94 देखि सुरु हुँदै गएको अनि यो पिरियड चाहिँ मेरो लागि चाहिँ प्रभुमा भएर चाहिँ यो पिरियडलाई चाहिँ म चाहिँ एकदमै मेरो लामो मेरो आत्मिक यात्राको लागि चाहिँ म चाहिँ गोल्डन पिरियड भन्न चाहन्छु अनि हजुरको अगाडि मलाई जे कुरा मलाई इन्सपायर भइरहेको छ त्यो कुरा म तपाईँहरूको बिचमा मैले भनिरहेको छु यति बेला मसँग तपाईँले सही राख्नु भएको छ थ्याङ्क यू सो मच वान्स अगेन अनि साँच्चै नै यो पिरियड चाहिँ मेरो लागि एउटा आशिषित क्षणहरू थियो आशिषित पिरियडहरू जहाँ मैले प्रभुको कुराहरू सिक्न सकेँ मलाई असल असल युथका मेरो मित्रहरू मेरो युथमा साथीहरू भाइहरू यति साह्रो मिलनसार तिनीहरू है यसरी मैले भेट्न सके चर्चको आमा दिदी बहिनीहरू अनि यस्तो प्रकारले मेरो फेलोसिपहरू हुर्किँदै गयो मैले प्रभुसँग गर्नुपर्ने फेलोसिपहरू यस्तो प्रकारले म हुर्किन सकेँ प्रभुले धेरै दान वरदानहरू दिनुभयो यो अवधिहरूमा मैले ब्याप्टिजमको कुराहरू मैले गरेँ अनि यही अवधि म होली स्पिरिटबाट ब्याप्टिजम भएको कुराहरू तपाईँहरूको बिचमा मैले भनिरहेको छु अनि साक्षी नै प्रभुले मलाई धेरै दान वरदानले मलाई भन्नुभयो जस्तो भिजन गिफ्टहरू सपना दर्शनहरू भन्छ सपना दर्शन मात्रै नभएर मैले सर्न ननिराको बेला नै म दर्शन देख्नु सक्दछु यो चाहिँ प्रभुबाट मलाई मिलेको यो मलाई डिभाइन मलाई गिफ्ट छ अनि यो अनुग्रह यो सबै यो सबै यीशु प्रभुले गर्नुभएको यो चौथो अनुग्रह मेरो जीवनमा अनि म छोटकारी रूपमा तपाईँसँग मैले भनिरहेको छु अनि यो समयमा साक्षी नै धेरै मेरो इन्भल्भमेन्ट ज्यादा भयो मिनिस्ट्री एकदमै ज्यादा भयो इच एन्ड एभ्री टाइममा स्कुल पढ्दैछु मेरो एजुकेसन पनि बढिरहेको छ अनि साथसाथमा मैले प्रभुको कुराहरू पनि मैले सिकिरहेको छु अनि साथै इन्भल्भमेन्ट मेरो ज्यादा भयो अनि त्यस्तो हुँदा मलाई क्युरियोसिटी भयो अझै मैले प्रभुको वचन मैले सिक्नु पर्ने रहेछ भनेर म त्यहाँदेखिको बाइबल ट्रेनिङ पनि म गएँ अनि त्यसको बादमा अझै झन् प्रभुले नयाँ बोझहरू नयाँ मैले कस्तो प्रकारले प्रभुमा चाहिँ मैले कार्य गर्नुपर्ने रहेछ भन्ने कुरा थुप्रो पवित्र आत्माले मलाई इन्सपायर गर्नुभयो अनि साँच्चै नै यो क्षणहरू एकदमै ब्युटिफुल क्षणहरू मेरो लागि हो अनि थ्याङ्क यू सो मच तपाईँहरूलाई फेरि पनि म भनिरहेको छु अनि मैले अनि साँच्ची नै अझै म पाँच म पोइन्ट नम्बर फाइभमा म पुगिसकेको छु म सातवटा पोइन्ट हजुरको बिचमा म राख्न गइरहेको छु हुनु त भन्नु पर्यो मैले धेरै छ तर मैले छटकरीमा तपाईँहरूसँग मैले भनिरहेको छु अनि जब म मेरो एउटा इन्सिडेन्ट अझै एउटा छ क्लास नाइनमा म जब म पढ्दै थिएँ त्यति बेला मेरो सेन्टअपको लागि म एक्जामको लागि जानु पर्थ्यो अनि म त्यति बेला चाहिँ तपाईँलाई थाहा छ होला सायदै कतिजनालाई पुरानो मानिसहरू याद छ त्यति बेलाको समयमा चाहिँ यति डरलाग्दो जुन जुलाईको महिना थियो अनि फ्लड भएको थियो अनि म जयगाउँबाट म स्कुल जानुपर्ने त्यति बेला मैले 19 मैले कालचिनीबाट मैले गरेको अनि त्यति बेला मैले सेन्टअप एक्जामको लागि सेन्टर कालचिनी पढेको कारणले गर्दाखेरि चाहिँ डुवर्समा मैले डुवर्सको कुराहरू घटनाहरू म तपाईँको बिचमा मैले भनिरहेको छु अनि साँच्ची नै म जस्तै म बसमा चढेँ म स्कुलको लागि म गएँ अनि बाटोमा जति बाटोहरू छैन रेलवे ट्र्याकहरू छैन हाइवेहरू छैन किनभने सबै फ्लडले त्यति बेला बगाएर लगेको थियो तहस नहस नेचुरल डिजास्टरले यति साह्रो तहस नहस अनि हामी चाहिँ अब ठुलो खोला बिचमा भएछ त्यहाँ जब कि त्यहाँ खोला नै थिएन अनि त्यो खोला त तरेर जानुपर्ने अनि अब के गर्नुपर्ने अब अप्सन छैन देयर आर नो अप्सन किनभने अब हामीले सेन्टरको एक्जाम बोर्ड एक्जाम गर्नु नै पर्ने थियो है अनि साँच्ची नै त्यति बेला जसै म जाँदै थिएँ हिँड्दै थिएँ त्यति बेला मलाई के भयो भन्दाखेरि चाहिँ मलाई अचानक जस्तै मेरो हातमा बुक्सहरू थियो हिँड्दै जस्तो हिँड्दै थिएँ म अनि खोला तर्नु पर्ने थियो खोला तर्छ जस्तो लागेर चाहिँ म अनि मेरो धेरै साथीहरू चाहिँ सँगसँगै हामी लाइन क्यूमा हामी स्टुडेन्ट्सहरू चाहिँ गइरहेको थियो तर अचानक फ्लडको जुन चाहिँ रिभर वाटर छ त्यो यति बेसी करेन्ट फ्लो भयो अनि मेरो मेरो सानो मेरो पातली मेरो जिउले चाहिँ त्यसलाई ह्यान्डल गर्न सकेन अनि मलाई चाहिँ के भयो बगाएर लग्यो अनि म स्कुलको युनिफर्ममा थियो अनि म डल्लै बगाएर म तल पुगेँ म डुबेँ डल्लै डुबेँ निकाल्नु खोज्छु टाउको यति साह्रो स्ट्रगल गर्न पर्यो मैले त्यो ठुलो खोला थियो अनि म डुबेँ मेरो सबै सम्पूर्ण मेरो सम्पूर्ण जिउहरू डुबेँ अनि मैले भने त्यो अब म चाहिँ हुँदिनँ किन मैले धेरै मैला पानीहरू त्यो फ्लड यति साह्रो मड्डी वाटर पानी यति साह्रो सबलाई थाहा छ कस्तो हुन्छ भनेर है अनि साथै त्यो सबै मैले कति मेरो कानबाट नाकबाट मुखबाट पसिरहेको थियो अनि म यति साह्रो छटपटाइरहेको थियो मैले स्विमिङ गर्दाखेरि म निस्किनु नसकिरहेको धेरै माथिर फ्लडबाट अझै झन् बढ्दै आएको अनि मलाई चाहिँ बगाएर लग्यो त्यति बेला मलाई केही थाहा थिएन तर मलाई बोडो जातिर आसामिस मानिसहरूले रेस्क्यु गरेर त्यहाँबाट मलाई निकालिदिनु भयो त्यो दिन त्यो घटना पनि मलाई प्रभुले मलाई स्मरण गर्नुभयो प्रभु मलाई
तेरो जीवनमा चाहिँ मैले कति धेरै अनुग्रह गरेको छु अनि साँच्चै आई रियली भेरी मच थ्याङ्कफुल टु जिजस है हि इज रियली माई सेभियर. मेरो जीवनमा क्षण क्षणहरूमा हरेक इन्सिडेन्ट्सहरूमा उहाँले साबित गर्नुभएको छ कि मैले चाहिँ तँलाई कति धेरै माया गरेको छु, मैले चाहिँ कति धेरै तँलाई अनुग्रह गरेको छु. यो अनुग्रह यो चाहिँ मलाई मात्र होइन, यो प्रेम मलाई मात्र होइन, यसको अनुग्रह अनि प्रेम हजुर जति पनि मसँग अहिले जोडिराख्नु भएको छ धेरै मात्रामा मैले देखिरहेको छु. तपाईँ सबैलाई प्रभु यीशुको अनुग्रह अनि प्रेम चाहिँ पक्कै नै छ है. अनि साँच्चै नै म यसरी मलाई त्यहाँनिर रेस्क्यु भयो अनि

एक्जाम पनि मेरो सक्सेस पारिदिनु भयो प्रभुले है। प्रभुलाई म धन्यवाद दिन चाहन्छु। यो चाहिँ परमेश्वरले मलाई यो गर्नुभएको यो 5 नम्बरको अनुग्रह हजुरको बीचमा मैले राखिरहेको छु अनि साँच्चै नै परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु।

तिमीलाई म यी दिनहरूमा सघाइरहेको छु एउटा पास्टर आमाको रूपमा, चर्च मिनिस्ट्रीहरूमा, कतिवटा कुराहरूमा मेरो आफ्नो सानो व्यवसाय छ, सानो इङ्ग्लिस स्कुल मैले चलाइरहेको छु, त्यसमा पनि प्रभुले आशिष गरिराख्नु भएको छ। अनि प्रभुले मलाई कतिवटा खण्डहरूमा, कतिवटा ठाउँहरूमा मलाई प्रभुले प्रयोग गरिराख्नु भएको छ। अनि यो सबै सुन्दर सुन्दर कुराहरू जब म देख्छु भने प्रभुको प्रेमलाई, प्रभुको अनुग्रह मेरो जीवनलाई म यो सम्झिन्छु अनि उहाँलाई धेरै धन्यवाद दिन्छु जहिले पनि है। अनि साँच्ची नै परमेश्वरले मलाई दुईटा सुन्दर सुन्दर नानीहरू दिनुभएको छ, छोरी छ जसको नाम जर्डिन आइजक भनेर तपाईँले कति धेरै चिनिसक्नु भएको छ। आज म प्रभुको असल गीतहरू उहाँले गाउने गर्छ, मेरो छोरीले प्रभुले त्यो गीतहरू उसको बाबामा भएको, उसको आपामा भएको त्यो गीतहरू उसलाई पनि सरेको छ। अनि ऊ एउटा प्रोफेसनल एउटा गस्पल सिङ्गर भएको छ, बन्न पुगेको छ। सबै प्रभुको अनुग्रह मेरो छोरीको जीवनमा पनि, अनि धेरै आशिष छोरी मलाई परमप्रभुले मेरो गर्वमा दिनुभयो। अनि साथी ऊ अहिले मेरो नानी छोरी क्लास कलेज पढिरहेको छ, थर्ड इयर बीए एलएलबी कोर्स गरिरहेको छ गान्तोकमा। अनि मेरो सानो छोरा छ, ऊ त भर्खरै मात्रमा 10 पुरा पुरै 11 वर्षमा लागेको छ, अनि ऊ चाहिँ क्लास 6 पढिरहेको छ। अनि यो सुन्दर सुन्दर नानीहरू प्रभुले हामीलाई हाम्रो कोखमा दिनुभएको छ, अनि यो पनि मेरो लागि एउटा यो अनुग्रह हो प्रभुले है दिनुभएको कुराहरू। अनि साँच्चै नै प्रभुलाई धन्यवाद होस्। अनि मेरो छोरी चाहिँ 20 वर्षको उमेर पुगिसकेको छ, उसले चर्चमा उसले यसरी सेवकाहरूतिर वर्सिपहरू लिडहरू गर्छन् भने गीतहरू सुन्दर सुन्दर ढङ्गमा गीतहरू धेरै एल्बमहरू उसले आफ्नो बाबा जस्तै उसले पनि गरिरहेका छन्। अनि सबै कुरा गिन्छ म प्रभुको अनुग्रह भनेर म ठान्छु मेरो जीवनमा है। अनि परमेश्वरलाई धन्यवाद हो, यो 6 म तपाईँको अगाडि पुगिसकेको छु। अब म 7 भन्नुपर्दा मलाई प्रभुले साँच्चै नै धेरै अनुग्रहको साथमा धेरै अनुभवहरू दिँदै मेरो दिन प्रतिदिनको जीवनहरूमा प्रभुले धेरै मलाई ती अनुभवहरूसँग मलाई जिउनुमा मलाई मदत पुर्याइराखेका कुराहरू तपाईँहरूको बीचमा मैले भनिरहेको छु। अनि एक दिन 2009 कुरा हो, जब मैले सानो मेरो छोरा जब कन्सिभ भएको थियो अनि जन्मने बेलामा, अनि साँच्चै नै त्यो अवसरमा चाहिँ मेरो जीवनमा चाहिँ यति साह्रो कम्प्लिकेसनको कुराहरू आयो, जब कि आई वाज टोटली नर्मल, म नर्मल थिएँ। आई वाज एडमिटेड टु द हस्पिटल, अब डेलिभरीको लागि मलाई एडमिट चाहिँ गरिएको हो तर नर्मल हुँदैन भनेर डक्टरको भनाइ थियो, अनि सिसेक्सन गर्नुपर्ने स्थितिहरूमा पुग्यो। जब कि मेरो पहिला छोरी चाहिँ नर्मल भएको भने चाहिँ अब यति बेला छोरा चाहिँ सिसेक्सन गरेर निकाल्नुपर्ने कुराहरू थियो। एनिवे प्रभुलाई धन्यवाद होस्, त्यही समयमा धेरै मैले स्ट्रगल गर्नु पर्यो। अनि साँच्ची जस्तै म सी सेक्सन गरेर जब मेरो सुन्दर छोरा मलाई प्रभुको साँच्ची नै अनुग्रहद्वारा भयो, अनि त्यति बेला चाहिँ मलाई के भयो भन्दाखेरि चाहिँ मेरो लागि चाहिँ एउटा लाइफ थ्रेटनिङको कुराहरू आयो। प्रिय जति पनि तपाईँहरू मसँग जुटिराख्नु भएको छ, लाइफ थ्रेटनिङको कुराहरू आयो। आई वाज टोटली अब म केही समयको लागि मात्रै म हुने रहेछु भने किन म सास पर्न सकिरहेको थिएन। राइट आफ्टर 24 आवर्स सी सेक्सनको बादमा चाहिँ मलाई आइसियूमा लग्यो, अनि आइसियूको बादमा पनि फेरि मलाई एमआइसीमा सिफ्ट गरियो है। अनि त्यहाँदेखिको चाहिँ मेरो जिउमा यति डरलाग्दो कम्प्लिकेसनको कुराहरू आयो, अनि मैले त्यहाँनिर मैले अब मलाई थाहा थियो म बाँच्नु सक्दिनँ, मैले किन सास फेर्न त सकेन, सास फेर्न सकेन भने त कसरी बाँच्ने होइन र सास फेर्न सकेन भने मान्छे त सकिहाल्यो नि। तर भए तापनि म तपाईँको बिचमा भने चाहिँ हाउ जिजस सेभ्स माई सोल, मलाई यसले कसरी मेरो प्राणलाई बचाउनु भयो, कसरी मेरो जीवनलाई बचाउनु भयो, कसरी मेरो आत्मालाई बचाउनु भयो, कसरी मेरो शरीरमा बचाउनु, मेरो शरीरलाई बचाइदिनु भयो, मेरो परिवारको निम्ति, मेरो आफ्नै निम्ति, यो कुराहरू म तपाईँको अगाडि राख्न गइरहेको छु। अनि साँच्चै नै त्यति बेला मलाई सास फेर्न मलाई गाह्रो परिरहेको स्थितिमा आई वाज डाइङ, म अब मर्दैछु, अब मर्दैछु, म मर्दैछु, मलाई एकदम कठिन परिरहेको थियो। मैले मेरो श्रीमानलाई भनेको थियो अब सायद यही समयको लागि मात्रै होला होइन, मलाई थाहा छैन म बाँच्छु भनेर, किन म सास फेर्न सकिरहेको छुइनँ, मलाई के भइरहेछ, मलाई त्यो कुरा पनि थाहा छैन हो। यो कुराहरू भयो त्यहाँदेखि मेरो लागि धेरैले प्रार्थनाहरू गर्नुभयो, धेरै मण्डलीहरू, धेरै प्रेयर नेटवर्किङहरू ज्यादा भयो है, मेरो लागि धेरै प्रार्थनाहरू पनि गरियो भने चाहिँ अब म एकदम मलाई साह्रो कठिन परिरहेको छ। तर मलाई थाहा छैन के चाहिँ भइरहेको छ, मैले डक्टरलाई सोध्छु अनि डक्टरले मलाई डिस्क्लोज गर्दैन, अनि म चाहिँ मलाई साह्रो परिरहेको छ बिकज आई कुडन्ट ब्रिथ, म ब्रिथ गर्न सकिरहेको छुइनँ है। अनि त्यति बेला अब म मर्दैछु अनि मैले भनिरहेको थियो प्रभु, अनि तपाईँलाई म सानो कुरा म के भन्न चाहन्छु भने चाहिँ मेरो एउटा छोरी भएको बादमा चाहिँ धेरै वर्षसम्म सेकेन्ड बेबी हामीले चाहना गर्दा पनि भएको थिएन, अनि धेरै प्रार्थनाहरू गरेको

अनि बल्ल नौ वर्ष बादमा चाहिँ मेरो छोरी नौ वर्ष पुगेको बादमा चाहिँ प्रोफेसी भएको थियो. प्रभुले चाहिँ अब एउटा सुन्दर छोरा तपाईँको गर्वमा दिइराख्नु भएको छ भनेर अनि यो प्रोफेसी मैले ग्रहण गरेको थिएँ. साँच्चै नै जब भन्दा त्यस्तै प्रोफेसी अनुसार नै आज म कन्सिपी नै हुन सकेँ प्रार्थनाको उत्तरमा. अनि यो मलाई प्रभुले गर्नुभएको अनुग्रह तपाईँको बीचमा मैले भनिरहेको छु मेरो विश्वास परमेश्वरसँग. अनि जब म अन्त अब मेरो लाइफ थ्रेटनिङ भइरहेछ मैले भनिरहेको थिएँ प्रभु तपाईँले मलाई छोरा त दिनुभयो नि छोरी दिनुभएको छ अनि छोरा पनि दिनुभयो तर अब यु कान्ट टेक मी मलाई लानु सक्नुहुन्न तपाईँले यदि तपाईँले मलाई लानुहुन्छ भने दिस इज रियली नट फेयर. यो त मेरो लागि चाहिँ मेरो व्यक्तिगत मेरो जीवनको लागि चाहिँ फेयर हुँदैन. यो सानो यो दुधे बालाका जसले हिजो अघि भर्खर 24 घन्टा अगाडि मात्रै मैले जन्म दिएँ यो नानीको लागि चाहिँ नाइन्साफी हुनेछ अनि मैले रोएर प्रार्थना गरिरहेछु. म हस्पिटल सुत्नु म सकेको छु मलाई ठाडै राखेको छु बेडमा अघि अक्सिजनमा छु म चाहिँ अनि मेरो भित्र मेरो अन्तरात्माले प्रभुलाई पुकारा गरिरहेको यो कुराहरू यति बेसी मैले पुकारा गरिरहेको छु. प्रभु तपाईँले चाहिँ यस्तो कुरा गर्न सक्नुहुन्न मेरो प्रार्थना तपाईँले अहिलेसम्म जन्मेको दिनको अहिलेसम्म तपाईँले सुरक्षा दिनु अब यति बेला चाहिँ तपाईँले मलाई लानुभयो भने चाहिँ एभ्रिथिङ विल बी नट ओके फर मी भनेर मैले प्रभुसँग मेरो एकदम मेरो यो च्यालेन्जिङ प्रेयर थियो. अनि सबैजना आउँदै जाँदै हेर्दै जाँदै साइलेन्स है उनीहरूले प्रेयर उनीहरूले ड्रप गर्दै जाँदै प्रेयर गर्दै जाँदै अनि त्यति बेला एक दिनको कुरा हो अनि आई वाज टोटली साइलेन्स भए म मलाई थाहा छ म मर्दैछु भनेर मलाई थाहा थियो अनि म मर्दैछु भने मैले प्रार्थना त बट मैले भित्र मेरो इन्साइड डिप डाउन मेरो हृदयको गहिराईभित्र चाहिँ मैले गिभअप चाहिँ गरिरहेको थिएन. मैले गिभअप गर्न चाहिन मेरो छोराको लागि मैले गिभअप गर्न चाहिन. मैले भनेको थिएँ प्रभु म मर्दिनँ मलाई तपाईँले नलानुहोस् मेरो यही प्रार्थना थियो प्रिय तपाईँले जति मसँग कनेक्टेड भइराख्नु भएको छ. अनि साँच्चै नै यो मेरो गवाई तपाईँको बीचमा मैले भनिरहेको छु कोहीचोटि यस्तोहरू हुन्छ अनि यस्तो हुँदा चाहिँ के गर्नुपर्ने कुराहरू विश्वासमा हामीले लडाई गर्नुपर्ने कुराहरू छ प्रभुसँग. अनि मैले साँच्चै नै प्रार्थना गरेँ अनि मेरो परिवारहरू धेरै धेरै रोएर उहाँले पनि प्रार्थनाहरू गरिरहेको थियो. मेरो श्रीमानले मेरो सबै इन लजहरूले मेरो माइती कलाकारले सबै सबै सबैले मण्डलीहरूले मेरो सबै प्रिय मित्रहरूले प्रार्थनाहरू मेरो लागि धेरै गरे. तर परमेश्वरलाई धन्यवाद हो जसै म अब म रहेन सबै एकदमै इट वाज टोटली साइलेन्स होल इन्भाइरोमेन्ट सबै वातावरण हस्पिटलको वातावरण एकदम मैले साइलेन्स पाएँ. अनि त्यति बेला चाहिँ मलाई एउटा व्यक्तिको मलाई त्यहाँनिर मैले उपस्थिति मैले थाहा गर्न सकेँ एउटा व्यक्तिको उपस्थिति मैले थाहा गर्न सकेँ मैले देखिरहेको थियो जबकि म अब थिएन तर मलाई एउटा भिजन मलाई भइरहेको थियो. अनि त्यो भिजन चाहिँ के थियो भने चाहिँ एउटा लामो वस्त्र लगाएको एउटा व्यक्तिले मायालु नजरले एउटा हातमा एउटा पाठा पक्रेर भिराएको पाठा पक्रेर अर्को हातले चाहिँ यसरी बचाइरहेको यसरी तानिरहेको मैले देखिरहेको थिएँ. जस्तै देखेँ म त्यति बेला मलाई ध्यानमा आयो कोही होइन यो व्यक्ति चाहिँ मेरो प्रभु यीशु हुनुहुन्छ भनेर मलाई जब मेरो कन्सियसमा आयो त्यति बेला जब मैले आँखा खोले मेरो आँखाबाट तातो तातो आँसुहरू झरिरहेको मैले त्यहाँनिर थाहा गरेँ. अनि त्यहाँदेखिको क्यालेङ क्यालेङ आवाजहरू मैले देखेँ अनि मेरो वरिपरि धेरै डक्टर्सहरू धेरै सिस्टर्सहरू हरियो लुगामा बसेको मैले देखेँ. आह त्यति बेला मैले फिल गरेँ आई वाज अलाइभ परमेश्वर मलाई यति बेला पनि रेस्क्यु गर्नुभएछ आमेन हालेलुया. अनि प्रभुले मलाई बचाउनु भएछ. मेरो प्रार्थना मेरो सम्पूर्ण मेरो परिवारको मेरो वेल विशेषको प्रार्थना सुन्नु भएछ अनि मलाई बचाउनु भएछ. अनि त्यहाँदेखि मलाई भयो अब म मर्दिन रहेछु भने मलाई यति साह्रो स्ट्रङ फेथ आयो है तपाईँको बीचमा मैले अहिले मैले भनिरहेको छु. यति विश्वास दह्रो भएर आयो अनि मलाई थाहा भयो अब म बाँच्छु भने अनि त्यसको भोलिपल्टदेखिको मैले मेरो फेथलाई अझै युटिलाइज गरेँ अझै विश्वासलाई मैले दह्रो बनाएँ इनर स्पिरिटलाई मैले दह्रो बनाएँ मेरो विल पावरलाई मैले अझ स्ट्रङ बनाएँ अनि मलाई पवित्र आत्माले त्यो सहायता गर्नुभयो. अनि साँच्चै नै मैले त्यसको लगातार मेरो फेथ यति बेसी बढ्यो अनि मैले डक्टरलाई रिक्वेस्ट गर्यो डक्टर आई जस्ट वान्ट टु रिमुभ दिस अक्सिजन फ्रम माई माउथ मेरो मुखबाट अक्सिजन निकाले डक्टर रिफ्युज गरे हुँदैन त्यस्तो होइन प्लिज प्लिज अनि उहाँलाई के थाहा है म मेरो आत्माको कुराहरू अनि साँच्चै निकालेर म सास फेर्न सकेँ हामी सास फेर्न सकेँ अनि म त्यहाँदेखि मैले आफूलाई जीवित पाएँ पूर्ण रूपले अनि म परमेश्वरलाई धन्यवाद पनि दिन्छु है. अनि साँच्चै नै यसरी म त्यहाँदेखिको चाहिँ डे आफ्टर डे म त्यहाँदेखि फेरि म के हुन थाल्यो रिभाइभ हुन थालेँ म स्पिरिटमा पनि शरीरमा पनि मलाई तन्दुरुस्त मलाई अनुभव हुँदा मैले राम्रोसँग सास फेर्न सकिरहेको थियो. अनि बादमा है त्यहाँबाट म निकै जाति भएर म डिस्चार्ज भएँ डिस्चार्ज भएको बादमा अनि बादमा मलाई थाहा लाग्यो कि त्यति बेला चाहिँ के भएको रहेछ भनेर
अनि किन चाहिँ यस्तो प्रब्लम भएको थिएछ भनेर जब मैले फेरि अर्को डाक्टरसँग मैले कन्सल्ट गर्दा फेरि चाहिँ त्यति बेला मेरो रिपोर्टहरू जब हेऱ्यो त्यो डाक्टरले रूपमा भन्यो बहिनी तिमी त कसरी बाँच्यो अनि म छक्कै पर्दै थियो उहाँले मेरो इको गरिराख्नु भएको थियो है इको गरिराख्नु भएको थियो अनि उहाँले भनिराख्नु भएको कुरा तिमी त बाँच्दै थिएन त बहिनी तिम्रो त त्यति बेला त तिम्रो हार्ट फेलर भएको थिएछ तिमी कसरी बाँच्यो अनि यो कसरी बाँच्यो डक्टरको प्रश्न जब मेरो कानमा पर्दछ मेरो प्रिय जति पनि तपाईँ लाइफमा अहिले एफबी लाइफमा जुटिराख्नु भएको छ मेरो आँखाबाट यति बेसी आँसुहरू मैले आई कुड नॉट रिप्लाई टु द डक्टर डक्टरलाई मैले रिप्लाई दिन सकिनँ लिटरली मेरो आँखाबाट धेरै आँसुहरू बग्यो अनि मैले मेरै प्रब्लम मैले सम्झियो ल आई एम अलाइभ अनि अहिले पनि म भन्छु बिकज अफ माई जीसस एन्ड हिज ग्रेस दैट आई एम अलाइभ एन्ड आई एम जस्ट शेयरिङ दिस टेस्टिमनी टु अल अफ यु राइट नाउ तपाईँको बिचमा मैले भनिरहेको छु अनि साँच्चै नै मेरो आँखाबाट आँसुको धाराहरू छुइरहेको थियो अनि मैले डक्टरलाई मैले भन्न सकिरहेको थिएन तर मैले भित्र इन्सपायर मेरो हृदयबाट मैले मेरो प्रब्लम प्रभु तपाईँले मलाई अनुग्रह गर्नुभएको छ तपाईँले धेरै मलाई माया गर्नुभयो तपाईँले मलाई अनुग्रह गर्नुभएको छ मलाई फोनले डिस्टर्ब दिइरहेको छ यति बेला ओके एनिवेज ओके अनि मैले त्यति बेला सम्झेँ प्रभु तपाईँको करुणा तपाईँको अनुग्रह तपाईँको प्रेम साँच्चै तपाईँले मलाई यत्रो ठुलो संसारमा चाहिँ म सानो केटीलाई तपाईँले कति धेरै माया गर्नुभएछ मलाई यो साँच्चै यो समयहरू देखाउनु भयो यो नयाँ दिनहरू नयाँ जीवनहरू दिनुभएछ तपाईँले यु गेभ मी न्यू लाइफ मलाई नयाँ जीवन दिनुभएछ मेरो आमालाई दिनुहुने नयाँ जीवन दिनुहुने प्रभुले चाहिँ मलाई पनि त नयाँ जीवन दिनुभएछ अनि यति साह्रो म त प्रभुमा यति साह्रो प्रफुल्लित भयो अझै मेरो विश्वासहरू भयो यो 2009 को कुरा हजुरको समक्षमा मैले सेयर गरिरहेको छु अनि यो चाहिँ प्रभुले गर्नुभएको यो सेभेन्थ ग्रेस अपन माई लाइफ है यो मेरो जीवनमा गर्नुभएको अनि कस्तो प्रकारले मलाई परमेश्वरले बचन भयो हार्ट फेलरबाट पनि अनि साँच्चै डक्टरले मलाई थुप्रो कुराहरू भनेको कुराहरू थियो अब जनजन हार्ट सर्जरी गर्नुपर्ने कुराहरू अनि धेरै फेरि त्यति बेला डरलाग्दो फेरि एकदमै के भन्नु हाम्रो जीवनमा डरलाग्दो कुराहरू आयो तरै भए तापनि प्रभुसँग प्रार्थना गरे यति धेरै प्रार्थना गरे नो आई डोन्ट वान्ट टु है मलाई अपरेट नगरोस् मलाई हार्ट सर्जरी नगरोस् प्रभु मैले प्रार्थनाहरू गरेँ अनि डक्टरले 6 महिनामा चाहिँ हार्टको सर्जरी गर्नुपर्छ अनि धेरै दबाईहरू पनि लेखिदिनु भएको थियो 6 महिना बित्यो डक्टरकोमा गयो तर डक्टरले एक्सटेन्ड गरिदिनु भयो 1 वर्ष पुग्यो फेरि 1 वर्ष फेरि डक्टरले एक्सटेन्ड गर्नुभयो 2 वर्ष त्यहाँदेखि फेरि देन आफ्टर फेरि 3 इयर्स अनि डक्टरले भन्नुभयो यदि यस्तो प्रकारले मेन्टेन मजाले भइरहेको छ भने नो निड डक्टरले अपरेसन गर्नु पर्दैन भन्नुभयो अनि त्यहाँदेखि उसो अनि साँच्चै अझै म अझै प्रभुमा म हुर्किरहेको छु प्रभुमा बढिरहेको छु अहिले म प्रभुको अनुग्रहमा 43 इयर्स मैले पार गरिसकेको छु प्रभुलाई धन्यवाद अनि यो कुराहरू मलाई मेमोरी फ्ल्यास ब्याक भयो अनि तपाईँको बिचमा मैले छोटो समयमै मैले सक्न गइरहेको छु अनि प्रभुलाई नै धन्यवाद हो साँच्चै नै मलाई मेरो वचनमा भनेको जस्तै साँच्ची नै आमाको गर्भबाट नै मैले तँलाई चुनेको छु भनेर चाहिँ मेरो जीवनमा सिद्ध भएको कुराहरू तपाईँको बिचमा मैले भनिरहेको छु साथै यीशु प्रभुजी कस्तो महान हुनुहुन्छ साथै यदि हामी विश्वास गर्छौँ भने साथै हाउ केयरिङ हि इज हाउ लभिङ हि इज हाउ ग्रेसियस हि इज साथै प्रभु एकदम अनुग्रहकारी परमेश्वर हुनुहुन्छ जसले हामी तपाईँ अनि हामी सम्पूर्ण सारा विश्वलाई माया गर्ने प्रभु हुनुहुन्छ अनि यो ग्रेसको विषयमा मैले सातवटा ग्रेस मेरो जीवनमा व्यक्तिगत रूपमा मैले बुझेका कुराहरू यो तपाईँको बिचमा मैले सातवटा खण्डमा हजुरको बिचमा सातवटा बुँदामा हजुरको बिचमा मैले राखेको छु अनि परमेश्वरलाई नै धन्यवाद हो साँच्चै नै मैले अघि एउटा पद मैले सुरुमा भनेको थिएँ बुक अफ इफिसियन्स च्याप्टर 2:8 यसो लेखेको छ अनुग्रह चाहिँ परमेश्वरको वरदान हो जो आज तपाईँ अनि म तपाईँहरू अनि म यसरी प्रभुको अनुग्रहमा यी दिनहरू पेन्डेमिकको समयमा पनि हामीहरू बाँचिरहेका छौँ यसको लागि हामी प्रेज द लर्ड हालेलुया चाहिँ हामी भन्नै पर्ने हुन्छ आमेन पनि हामीले भन्नु नै पर्ने हुन्छ परमेश्वरलाई धन्यवाद होस् अनि यी दिनहरूमा परमेश्वरले चलाइराख्नु भएको छ अनि साँच्चै नै म एकदमै आफूलाई धन्यवाद दिन्छु आफूलाई प्रभुलाई म धन्यवाद दिन चाहन्छु अनि आफूलाई पनि एकदमै म धन्यको ठान्छु कि प्रभुले मलाई छुन्नु भयो अनि यसरी आज प्रभुको कामको निम्ति म आफ्नो सम्पूर्ण जीवनहरू उहाँलाई दिएको छु अनि म प्रभुलाई धन्यवाद दिन्छु टिनेजको स्थितिदेखिको है टिनेज एजदेखिको चाहिँ मैले प्रभुलाई
चिन्न सके आज मैले प्रभुलाई चिनेको धेरै भइसकेको छ नाइन्टिजको कुराहरू हो त्यहाँदेखि हाम्रो विश्वासहरू वचनको बिउहरू विश्वासको बिउहरू बढ्दै बढ्दै गएको आज धेरै वर्ष सायद भइसकेको छ है 1992-93 मैले ब्याप्टिजम लिएको कुराहरू धेरै आत्माको नयाँ कुराहरू मेरो जीवनमा स्पिरिट फिल्ड भएको कुराहरू आत्माको अभिषेकको कुराहरू है चर्चमा बोल्दाखेरि प्रभुको अभिषेकको कुराहरू भिजनका कुराहरू अनि वचन बोल्नु सक्ने कुराहरू यस्तो यस्तो थुप्रो आमा दिदी बहिनीहरूको बीचमा यसरी बसेर मैले सेवकाएको कामहरू प्रभुमा मोटिभेट गर्ने कुराहरू वचन र बाइबलबाट मोटिभेट गर्ने कुराहरू मैले गरिरहेको छु अनि परमेश्वरलाई नै धन्यवाद दिन चाहन्छु. थ्याङ्क यू सो मच तपाईँले मलाई अहिलेसम्म तपाईँले मलाई सही राख्नु भएको लागि धन्यवाद. तपाईँलाई ठक्राउँदै तपाईँ सबैलाई परमप्रभु परमेश्वरले आशिष गरून् भन्दै तपाईँ सबैलाई म जय मसीह भन्न चाहन्छु. थ्याङ्क यू सो मच वान्स अगेन.

0: श्रोता साथी, तपाईँ अहिले इसआईडब्ल्यू सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रिष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौं। यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम सरिकुटको स्टुडियोमा तयार पारिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अपमान गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। अतः कार्यक्रममा सुन्नुभएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढ़ी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने मेरो ठम्याइ रहेको छ। श्रोता साथी, आजलाई भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, गुनासो, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले म प्रस्तुतालाई वा रेडियो सेलुङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट र संघर्षको कहानी तथा परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी संगीता लामा छेत्रीज्यूको उत्साहपूर्ण जीवन गवाही रेकर्ड गरिदिनुहुने मेरो जीवन गवाही नामक युट्यूब च्यानलका समूहप्रति हामी धन्यवादी छौं। साथै यस कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग गर्ने संस्था मिशन एसेन्ट र रेडियो सेलुङले उपलब्ध गराएको स्टुडियोप्रति हामी सम्पूर्ण इसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौ। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। श्रोता, जीवन तपाईँको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रोज्नुहोस् भन्ने अनुरोधसहित कार्यक्रम इसआईडब्ल्यूको यो अंकबाट म प्रस्तुता र सम्पूर्ण निर्माण टोली बिदा चाहन्छौ। नमस्कार, जय मसी।
1: साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, घट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल, चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम, आन्तरिक नीति, आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विभित। साधारण सभामा उपस्थित हुने शेर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि ₹330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था, सरिकोट, दोलखा।
3: विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु, गौरीशंकर र कालिङचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
2: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी मेगो गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरुङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिङचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिङचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
3: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू: एक टीममा 12 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना, खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
2: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क ₹5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, वडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
3: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाण पत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
2: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844239595, 9855068038। रामशरण ठकुरी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी, दुलोखा।
3: खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 7 मार्बु दोलाखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शेर सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय बिहान ठिक 10 बजे। पुनश्च सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 7 मार्बु दोलखा। नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
3: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
2: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
3: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष रमा शिवाकोटी सचिव गायत्री ओली व्यवस्थापक नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलाखा सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना
2: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र अन्य प्रस्तावहरू
2: साधारण सभा हुने मिति स्थान र समय मिति 2083 साल असोज 29 गते समय बिहान 10 बजे स्थान सहकारी संस्थाको प्राङ्गण
3: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188 अध्यक्ष धनबहादुर तामाङ सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा
1: जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना
2: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरू बाल बचतकर्ताहरू ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा
1: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा
2: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभिद
1: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 24 गते शनिबार स्थान काठमाडौँ क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि 2 बजेसम्म असोज 27 गते मंगलबार संस्थाको प्राङ्गण वैदेश्वर 4, 5, 8 र गौरीशंकर 1 र 2 सबै समय बिहान 10 बजेदेखि 4 बजेसम्म
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौं। बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलाखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान: इकाई नम्बर 1 2083 साल असोज 24 गते। स्थान: क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाट घर। इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6 असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यारसा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार शाहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत। समय: बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, दोलाखा।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 औं साधारण सभा हुने भएकोले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
0: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न, प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने सिएट सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
0: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
0: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
3: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
4: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
5: ए साथी हो, कसैले थाहा छ त?
4: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
6: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
4: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
7: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
6: हाम्रा सेवा तथा सुविधाहरू।
4: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844000844, 9848373107 र 9855005001। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
6: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
6: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीनधाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसोत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुन पुन मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथ पुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइस कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर श्री अम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेटद्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना, बस्न, अटो रिक्सा, डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलखा।

0: जनसचेतन बचतता ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएकपर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
1: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
1: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
0: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोसी 7 हावा, सामाकोसी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
1: मिति 2083 साल आश्विन 22 गते बिहीबार, संस्थाको कार्यालय अगाडि मैनापोखरी, बैतेश्वर सेवा केन्द्र मैनापोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
0: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
1: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक, बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
0: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिन्चो गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045314, गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045334, वडा कार्यालय गौरीशंकर पाँच हाट घर इभिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 97 37 39 55 85
1: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049-411-004 र 049-411-005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
1: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ।
0: सभामा प्रस्तुत हुने वार्षिक

0: तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ।
1: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन, तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
2: आया आया
3: होइन ए हजुरआमा, के भयो? आया आया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ।

0: होस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906486। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज। सब्स्क्राइब नाउ एन्ड प्रेस द बेल आइकन।

0: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि शक्तिदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन, कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्नेत, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463, भीरामुनि सेतीदेवी मन्दिर संरक्षण समिति कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होब मेगु सिंखाम ध्यव चेनमा पुगोस् भनी र फब चेरिसीले शक्ति दियोस् गुरू पदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिना पनौ टाजीछेलिङ गुम्बाका लामा गुरूहरू र भिना पनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बु सिराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहोलीबाट घ्यो सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तमाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तमाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तमाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू, साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा, घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा, घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026। हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला गौरी शङ्कर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूरीमाया तामाङ ख्युङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौं। यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होब मेगु सिङखाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपद्म सम्भवले शक्ति दियोस् भने गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्ट मित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम्रा छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्य तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाईहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण ठुङ्बा परिवार गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते सुरु भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कुखुरा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र रमेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-2943-26 9860-2943-26।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू।

0: sprechen.
1: छोडेर जानेहरुको यादमा पर्खनेहरुको एउटा पीडा म त पर्खेको पर्खै छु।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: ड्राइभर म माइलो मोटर चलाउँदै
4: ए माइला गुरुजी।
5: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
4: लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
5: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौं।
9: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
10: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
11: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
12: पाँडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
11: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरी सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
12: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
11: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
12: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, जरेस स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 औं साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
1: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल।
2: रात छिप्दैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
3: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
2: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
3: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
2: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
3: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
2: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
3: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
2: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त, अनि अम्खोरामा पानी नि?
3: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
2: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
4: सर्वसाधारणको हितको लागि रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
5: यो रेडियो सैलुमको समय सूचक हो।
2: यति बेला बेलुकीको 10 बजेको छ।

नमस्कार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्रीप्रसाद सापकोटा आज विक्रम सम्बत 2083 साल आश्विन शुक्ल पक्ष सन् 2026 अक्टोबर 11 तारिक आश्विन 25 गते आइतबार परेवा तिथि आज घट स्थापनाको दिन हो। आज घट स्थापना गर्नुपर्दछ। अब स्तुति गरौं। आयु द्रोण कुमार कैसरिया हो साक्षेण कल्पैभरि।

नारायण अब यो बताए नि भाइ यो श्री देवी महात्म्य यो अर्घला स्तोत्रको कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्नु श्रेष्ठ मनका आदि भनिकन सौनका आदि नामरेका 2804 शेरुका प्रति गुरु सतजीले बताउनु भयो सोहिनी कथाहरू ल्याएर अब यतापट्टि के भयो भने सल्लाह भनेदेखि मार्कण्डे नामरेका जो ऋषिलाई ब्रह्माजीले ल्याएर जो बताउन लाग्नु भइरहेको छ अब त्यसै भएको म भन्नुहुन्छ कि अनि जस्तै मार्कण्डे हो बाजा मार्कण्डेले भन्न लाग्नुभयो कि जयन्ती मंगला काली भद्रकाली कपाले नि दुर्गा क्षेम शिवदात्री स्वास्वदा नमस्ते हे प्रभु यस्ता चण्डिका भगवतीलाई पनि सम्पूर्ण हाम्रो बारम्बार नमस्कार छ हजुर हाम्रो भनेर भन्नुहुन्छ कि अनि खेरि मार्कण्डेले भन्न लाग्नुभयो कि जस्तै जयन्ती मंगला काली भद्रकाली कपाले नि दुर्गा क्षेम शिवधात्री स्वास्वदा न स्वास्वदा भन्ने नामले गरिकन जो प्रसिद्ध हुनु भइरहेको छ देवी चामुण्डे तिम्रो जय हो सम्पूर्ण प्राणीहरूको दुःख हरण गर्ने यस्ता किसिमको जो जगतमा भगवतीको जो तिम्रो जय हो भगवती अनिखेरि सबैमा जो व्यापक रहने यस्ता किसिमको जो देवी तिम्रो जय होस् हे हे कालरात्री तिमीलाई हाम्रो बारम्बार नमस्कार सुरक्षा गरिदिनुहोस् भनेर हरेक किसिमले गरिकन यतापट्टि जो स्तुति गरिरहेका छन् महाराज यस्ता मधु कैटवलाई मार्ने जस्तै ब्रह्मलाई उतापट्टि जो वर दिने हे देवी हजुरलाई जो बारम्बार नमस्कार छ र अब यस्ता किसिमले गरिकन जो मलाई जो रूप दिनुहोस् जय दिनुहोस् यश दिनुहोस् अनि खेर शत्रुलाई जो नाश गराइदिने काम गर्नुहोस् भनेर भन्नुहुन्छ कि जस्तै महिषासुरलाई जो नाश गर्ने यस्ता किसिमको जुन हो भक्तजनलाई वर दिने हे देवी हजुरलाई जो बारम्बार नमस्कार छ अनि खेर रूप दिनुहोस् जय दिनुहोस् यश दिनुहोस् अनि खेरि शत्रुलाई जो नाश गरिदिनुहोस् अनि खेरि रक्तबीज नामरेका दानवहरूलाई पनि जो वध गर्ने मार्ने चण्डमुण्डको जो विनाश गर्ने हे हे महामाया भगवती जगत जननी हजुरलाई मेरो बारम्बार नमस्कार छ अनि खेरि अब हरेक किसिमले जो जय पनि दिनुहोस् यस दिनुहोस् शत्रुलाई पनि जो नाश गरिदिनुहोस् र अब यस्ता सुम्मलाई निसुम्मलाई र यस्तै किसिमले गरिकन उतापट्टि धुम्राक्षलाई पनि मर्दन गर्ने हे हे देवी भगवती यस्ता हजुरलाई हाम्रो बारम्बार नमस्कार छ रक्षा गरिदिनुहोस् अनि खेरि यस्ता व्याधिहरूलाई पनि नाश गर्ने हे चण्डिके जो हजुरलाई भक्तिपूर्वकले गरिकन स्तुति गर्दछौ अनि खेरि हजुरलाई जो अनि विभिन्न किसिमका जुन हो उतापट्टि नामले परिपूर्ण हुनु भइरहेको यस्ता किसिमको जो देवी भगवतीलाई हाम्रो बारम्बार नमस्कार छ रक्षा गरिदिनुहोस् हे देवी हाम्रो जो कल्याण गरिदिनुहोस् र अब हामीहरूलाई अतुल उत्तम ऐश्वर्य जो दिनुहोस् जस्तै रूप दिनुहोस् जय दिनुहोस् यस भनेको जो कृतिहरू दिनुहोस् शत्रुलाई जो नाश गरिदिनुहोस् यस्ता किसिमका जो भगवतीलाई हाम्रो बारम्बार नमस्कार छ महाराज अब यस्तै किसिमले गरिकन आफ्ना भक्तहरूलाई जस्तै विद्वान यशस्वी लक्ष्मीवान गराउनु अनि खेरि यस्ता गराउने यस्ता किसिमको जुन हो भगवतीलाई हाम्रो बारम्बार नमस्कार छ रक्षा गरिदिनुहोस् प्रभु हिमाचलकी पुत्री हिमालयकी जो छोरी पार्वतीका जो नाथ महादेवले जो प्रशंसा गरिए कि हे परमेश्वरी हे भगवती जस्तै यस्ता किसिमको जुन परमती परमात्मा भगवतीले हामीहरूलाई जो रक्षा गर्नुहोस् हाम्रो शत्रुहरू चाहिँ नाश गरिदिनुहोस् अनि इन्द्राणीका पति जो इन्द्रले पनि सद्भावले पूजा गरिएको यस्ता किसिमको जो परमात्मा परमेश्वरी भगवती अनि सबैको रक्षा गरिदिनुहोस् र भक्तजनहरूलाई अशुद्ध आनन्द जो अभ्युदय दिने हे देवी अम्बिके अनि यस्ता यस्ता किसिमका जो भगवतीलाई हामीहरूको बारम्बार नमस्कार सुरक्षा गरिदिनुहोस् भनेर अनि खालि अब यस्तो जो रूप अनि यस कृतिहरू भए हरेक किसिमका जो चिजहरू जो दिनुहोस् प्रभु अनि हामीहरूलाई अब हजुरको हामीहरूले बारम्बार नमस्कार गरिरहेका छौँ बारम्बार सम्झना गरिरहेका छौँ हामीहरूले के गरेका छौँ भने सल भने मन अर्पिरहेका छौँ र अब पुत्रानदेही धनमदेही सर्वकामस्थदेही मे अनि अब यस्तोपट्टि जो छोराछोरी सन्तान नहुनेलाई जो सन्तान दिनुहोस् धन सम्पत्ति नहुनेलाई पनि जो धन सम्पत्ति दिनुहोस् अनि सर्वकामस्थ

छौं। हे महाराज हेर्नुहोस्, यस्तो किसिमको जो समुद्रमा डुबे, पाप रूपी समुद्रमा जो डुबेकालाई हजुरले यो ज्ञान रूपी जो बत्ती बालिदिएर हामीलाई यस्ता किसिमले गरिकन जुन यो पाप रूपी समुद्रबाट यतापट्टि चाहिँ पार तारिदिएको शीर्ष प्रभु हजुरलाई हाम्रो बारम्बार नमस्कार छ। रक्षा गरिदिनुहोस् भनेर हरेक किसिमले गरिकन यतापट्टि जो स्तुति गर्ने काम गर्नु हो। अनि त्यसरी जो गर्नु पर्दछ मार्कण्ड्य भनिकन, मार्कण्ड्य नामको जुन ऋषिले उतापट्टि आफ्ना पिता जो ब्रह्माजीलाई जब भनिसकेपछि ब्रह्माजीले यादि गरेका कुराहरू सबै कुरा ल्याइकन यता मार्कण्ड्य नामको जो ऋषिलाई जो बताउनु भएको र जुन कथा हो सैनिक कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो। अब यो कथाले जो धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा इच्छा, मुक्तिमा गति, चार किसिमको फल मिलोस् भनेर भन्ने र अब यस्ता अढैया शनिश्वरहरू शान्ति हुन्, शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो जुन देवी महात्म्यको यो हो अर्घल स्तोत्रले गरिकन यथामति विस्तार गरियो। देवी प्रपन्ना दे हरे प्रसिद्ध प्रसिद्ध माता जगत खिलास प्रसिद्ध विश्वेश्वरी पाई विश्व तुमेश्वरी देवी चराचरस्य शरणागत दीनार्त परित्रण परायणी सरस्वती हरे देवी नारायण नमस्तुते नारायण ओ दिव्यार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो नाम नरबहादुर खड्का। मेरो घर कालिङचोक वडा नम्बर 9 कटुवा बजार कालिका छन्। नरबहादुर खड्का 82 मेरो उमेर।

पर्यो कृष्णजीले अर्जुनलाई वहाँ आत्मज्ञान दिनुभयो कुली क्षेत्रमा आत्मज्ञान दिनुभयो कुली क्षेत्रमा आत्मज्ञान दिनुभयो कुली क्षेत्रमा

कलियुगमा मानिसलाई आत्मज्ञान दिनु।

0: जय श्री सच्चिदानंद गुरु महाराज को जय। हे काली माता हे जगत जननी, हे माता जी जय। हे सच्चिदानंद गुरु महाराज तिम्रा शरणम सदा शांति जाऊ सदा सुखी नारायण हे।
1: हजुर नमस्कार, म झलक प्रसाद शिवाकोटी कालिन्चौ गाउँपालिका वडा नम्बर 7 भवटिनी गुणरत्न मालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु। यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो मर्नु।

जब तक धन को लाउँछ धारो तब तक सबले मान्छ पियारो वृद्ध हुँदा जब बल टुटी जाला बनला घरमा सबको हेला भजनारायण भजनारायण भजनारायण सजन हो।

इता मिता सुतरा जना तना धना नारी गोठरा खेत पशु घर बारी सबै जाही का ताही रहने छन् तिमी कनाई मले खैं चिलिने छन् भजनारायण भजनारायण भजनारायण सजन हो।

0: बिहुतार लादु बिदुजार म देवी प्रसाद ओली म दुई चार वर्षले घुम्न म सहयोग एफएममा आइरहेको छु।
1: आमा बाबुलाई रुवाई दुःख दिन्छन् छोरा र नातेहरू, सासुलाई पनि रोउँछन् दुरु दुरु स्वानी बुहारीहरू, घर जाई बस्न त कति जनहरू शङ्खा नमानिकन, स्वानी चाकरी त पनि केही गुन्जरा घर लङ्कले कार्जन, जेठीलाई सवाई कान्छे तिरका होलान् छ ते सन्तति, तिनलाई मात्रै घरमा दिनेछन् हिंसा र धनै सम्पत्ति, गाई ब्राह्मण गरी पाजनको उदाहरण केही पनि गर्नु छैन करापे दुःख वर्जन देलान् निठोरी भने, सिन्दुर पारी कपाल बाटी पहिले उसमा छरी सिन्दुर, गाजर लगाई नेत्र हर्बकर सौभाग्यका मंगल, निधार खाली गर्नु नहुने कहिलै टिको लगाई भई बस्नु पर्दछ नारी जनहरूले सोझो पतिकै गरे, नक्कल झक्कल स्वङ पारी फरिया मुजा पछाडि धरी, ऐ भाँधी कबरा लगाउँछ नक्कली लगाउँछ लुगा मन परे, छोरा छोरी कुट्ने रिसाई गरेर लाते मार्थे भूमिमा, सातो खाइदिन्थे ती जानहरूको त्यसै दिनै काम, छोरा छोरी कुट्ने रिसाई गरेर गाली दिने कर्कसा, साँझमा बत्ती नबाली घरमा फोहर गर्ने सर्वदा, जोगी जङ्गम त द्वारा मर्ख लगाए कसै कराए पनि दीक्षा झट्टै नदिकन अरू इलम लागे फर्किनु भने, यो कलीमा यो यस्तै हुनेछ यो कलीमा यतै हुनेछ, ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ, ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ, ऐको सिर्जी विदेशको नयाँ सिटी लैदेऊ, ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ, ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ, ऐको सिटी विदेशको नयाँ सिटी लैदेऊ, ऐको सिटी विदेशको नयाँ सिटी लैदेऊ, बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने, बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने, लायौँ खायौँ अन्तिममा छोडेर जानु पर्ने, लायौँ खायौँ अन्तिममा छोडेर जानु पर्ने, बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने, बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने, लायौँ खायौँ अन्तिममा छोडेर जानु पर्ने, लायौँ खायौँ अन्तिममा छोडेर जानु पर्ने, जति धन भए पनि छोडेर जानु पर्छ, जति धन भए पनि छोडेर जानु पर्छ, कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ, कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ, राम भजौ श्याम भजौ।

उता पानी परो पिपलको पातामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा कृष्णजीको दयालु मनात दन्त छोडी जाँदैन मनन्त कृष्णजीको बत्तीसे दन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त कृष्णजीको

0: जाली
1: मागापौवा घर मेरो आहाले पूर्ण गाउँ हो। म टेकबहादुर सुवेडी 78 वर्षको भएँ। म सैलुङ एफएममा एउटा श्लोक भरौँ भनेर अनिखेर आएको। सारा धर्म पुराण बिखाएका कथा सुनि लागे फेरि सुनाउ न कन त आइसाउनौ भनेकै मने हे सर्वतर के सुनाउ नभयो है धेरै कथाहरू सुन्छौ फेरि पनि सुनाउ नहरलेला कथाहरू जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाइ भने लाउ भनी आज्ञा गर्नुभयो उसै बखतमा बेस्रामा पारो भने जस्तो श्री सुखदेवदेखि पहिले मैले सुनेको थिएँ त्यस्तै रीतिसितले पुराणहरू कविता गर्दो भए देवी भगवती कथा मेरो सरै बितारै गर्छु अब देवीको महिमा अपार बुझ हैली लाउनै कैसब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधा शक्ति भवानीकै आदिनामा संसारको तब दछ तस्मत कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्म विष्णु अन सदा शिव पनि आराधना गर्दछन् जान्दैनन्ती पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भएसके 28 भए एकै वेद थियो अगाडि पढाउने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने त्यो वेदान्त ध्यानै त गर्न नहुने श्री शूद्रलाई भनी गर्नु भो रचना पुराण इतिहास तिनका निमित्त पनि यही सम्पूर्ण पुराण व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जान लिए अगाडि तिमीमा सोही बताइदिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भइसके 28 भए एकै वेद थियो अगाडि पढाउने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने यही सम्पूर्ण पुराण व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जान लिए अगाडि तिमीमा सोही बताइदिए बाबा श्री हरिनाम सम्झन हो भन्ने छ छोरो भए गर्दा काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृते रहे लोकमा पानी पिण्ड चलो उतारा भयो स्वर्गादिकै भोगमा संसारी भए जन्मिए पछि उहाँ जतले वंशै भयो त्यसको संख्या यहाँ वहाँ न त कहाँ त जन्म व्यर्थ गयो कस्ता हृदयसितले सो पत्रमा पनि पैदाइ गरौंला अब भन्दै व्यास गए समेरु गिरीमा वहाँ पुगे है जब बिना त बिखे कुमार भएका जो भरमा चारै थिए यस्ता नारद जीव शैव कतमा आई अगाडि भए सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि पूजा नारदको गरेर तिनाले भन्दा भए यो पनि हे सर्वतरे के मलाई अब त आशा भयो पुत्रको कसले खुसी भए दिनन्द्र वरदानी चापुराई हुन्छ पुत्रोपादनको निमित्त अहिले कुन देवताई गान गरौं यसै कारणले विकारेमा भए सत्यदे पाउँ बरो श्री व्यासको प्रसन्न सुनेर तहाँ भन्दा भए नारद फेरि उहाँ हे व्यास जो यो तिमीले मलाई सोधिले उनी भक्ति ठुलो लगाई कुन देवता ध्यान गरौं भनेर सोध्यौ तिमीले भ्रमण परेर यस निमित्त भन्छु पहिले भएको श्री विष्णुले जो छ अघि गरेको
0: म मेरो घर गौरी शंकर गाउँपालिका वार्ड नम्बर 4 हो म मेरो नाम सीता उप्रेती हो राजा जङ्गलमा शिकार गर्दै एक्लै गएका थिए तिर्खाले जल खोजी खोजी बनामा हेरेर घुम्दै गए घाँस काट्नु भनेर गए कि भिरामा टिको खस्यो पातैमा जसको